0: गणेश सिंह ठगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो। राष्ट्रपा संसदीय दलका सचेतक क्रान्ति शिखा धिताले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच शिक्षा मन्त्रालयले भने रसुवा भोटीकोशी तथा त्रिशुली मायाको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी,
1: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बालबालिकाहरूसँग भइसकेपछि, त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ, जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउने तर्फ बाला बालाहरूलाई पनि पठाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितका लागि बालबालिकादेखि वृद्ध वृद्धासम्मको सहयोग जुट्दै
3: बाढ़ीमा अब विचल्ली भयो देशै रोगको छ, बाँचीको लागि मलमपट्टीको लागि हामी खुशी साथ छिटो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
0: नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान, नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने, सुदूरपश्चिममा मुख्यमन्त्री भट्टोलाई दलको नेताबाट हटाउन हस्ताक्षर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: स्वास्थ्य फिरता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि

0: खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई अहिले सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानगढ़ी गाउँपालिका वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेको मोका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जपनिज इन्सेफलाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका 3 स्थानीय तहमा जेई विरूद्धको खोप अभियान सञ्चालन गर्न लागि हो। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन

0: लोकसेवामा शीर्षक मार्को खबर छ। बहुचर्चित संघीय निजामती सेवा विधेयकलाई सरकारले लोकसेवा आयोगमा पठाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको मस्यौदालाई सरकारले बुधबार आयोगमा पठाएको बताउनुभयो। जसले जन्माए 28 सन्तान शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छ। इलाम नगरपालिका 5 बारबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्छीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभयो। अहिले धनप्रसाद 94 वर्ष र बच्छीमाया 84 वर्षको हुनुहुन्छ। उहाँहरूले लौरो टेकेर हिडुल गरिरहनु भएकै छ। 15 वर्षको हुँदा पहिलो सन्तानको मुख हेर्नुभएकी बच्छीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभएको उल्लेख गरिएको छ। भित्रीपन्नामा बेग थेक्न नसक्दा पक्की पुल पनि बगे शीर्षकमा खबर छापिएको छ भने बाढ़ी पीड़ित राहत अभियानमा त्रिचन्द्र महिला सञ्जाल शीर्षकमा अर्को खबर छापिएको छ। कान्तिपुर दैनिकमा जमीन मुनि शव डीएनए जाँचमा प्रविधि र जनशक्तिको अभाव शीर्षकमा गौरव पोखरेलले काठमाडौँबाट, रमेश कुमार पौडेलले चितवन, नवीन पौडेलले नौलप्रासी र दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नारायणगढ़ हेटौडा सड़क विस्तारलाई ठेक्का आह्वान, मोगलिन आबू खैरिनीमा छिट्टै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। नारायणगढ़ हेटौडा सड़क खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौडाको राप्ती पुलबाट चितवन भरतपुरको गोन्द्राङसम्म 70 किलोमिटर सड़क स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको छ। प्याकेजमा मकवानपुर भित्र पर्ने 40 किलोमिटर खण्ड राखिएको छ पहिलो प्याकेज अन्तर्गत। अर्को खबर, उपत्यकामा ग्यास आउँछ कहाँ हराउँछ शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। ई कमर्समा नयाँ लहर, 10 मिनटमै डेलिभरी गर्ने क्विक कमर्सदेखि सोशल कमर्स बलियो बनाउनेसम्म शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर अभियान चलाइएको बारेमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्थ्यो। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उहाँकै दलका नेकपाका सांसदहरू समेत असन्तुष्ट बनेको उल्लेख गरिएको छ। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने शीर्षकमा अनिल गिरी लेख्नुहुन्छ। जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडी को संरचना अन्तर्गत स्थापित बारबोडास कार्यान्वयन विधि अन्तर्गत उक्त रकम स्वीकृत भएको खबरमा उल्लेख गरिएको छ।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कागजी कम्पनी खड़ा गरी कमिशनको खेल शीर्षकमा खबर प्रकाशित छ। हिमालयन री इन्सुरेन्समा 3,82,00,000 हिनामिना, सुलभ अग्रवाल सहित 8 विरूद्ध मुद्दा दायर खबरमा उल्लेख छ। ल्याण्डफिल साइट विहीन बेतामोर, 1 महिनादेखि फोहोर नउड्दा बजारै डंगुर, 21 करोड़को बायो ग्यास प्लान्टबाट उत्पादित ग्यास खेर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न गगन तयार, तर इतर समूह देउबाकै अध्यक्षतामा निर्णय र आयोजनामा 15 महाधिवेशन हुनुपर्ने अडानमै शीर्षकमा खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउवा पक्षले प्रतिष्ठाको विषय बनाएको माग सम्बोधन गर्न थापा तयार हुनुभएको हो। 14 महाधिवेशन निर्वाचित र विशेष महाधिवेशनमा सहभागी नभएका 111 नेतालाई केन्द्रीय समितिमा समायोजन गराउन गत 21 पुससम्म क्रियाशील सदस्यता नवीकरण नगरेकालाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन महाधिवेशनसँग सम्बन्धित क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिमा संस्थापक पक्षको बहुमत हुने गरी इतर पक्षलाई समावेश गराउन र निर्णय सहमतिमा गर्न सभापति थापा तयार हुनुभएको हो।

0: लोकसभा र सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आन्तरिक सहमतिको जिम्मा सभापति थापालाई समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै रोकियो शालिग अनावरण शीर्षकको अर्को खबर छ। गत वर्ष 23 र 24 भदौको जेएनजी आन्दोलनमा ज्यान गुमाएका 45 सहितको शालिग तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ। त्यस्तै राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई शीर्षकमा पनि खबर प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा रेट्रोफिट नहुने पुनर्निर्माणको निर्णय गर्न अलमल शीर्षकमा संसद भवन आगजनीको एक वर्ष शीर्षकमा दिपेन्द्र थापाले लेख्नुभएको खबर छापिएको छ। तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित त्यो भवन जेएनजी आन्दोलनमा जलेर जस्तो अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ। सरकारले भवनको प्राविधिक अध्ययन गरेर रेट्रोफिट गर्ने तयारी गरेको थियो। रेट्रोफिट भनेको पुरानो वा पहिले बनिसकेको संरचना वा भवनलाई नयाँ प्रविधि पाटपूर्जा वा सुविधा थप गरेर बलियो र उपयोगी बनाउने काम हो। तर प्राविधिक अध्ययनले रेट्रोफिट गरेर भवन सञ्चालनमा ल्याउन नसकिने देखाएको छ। त्यसपछि भवनलाई भत्काएर पुनर्निर्माण गर्नेमा सरकार अलमलमा देखिएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा चिलिमे सुरुङमा खोजी जारी शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ भने बगर बनेको बजारमा अडिँदैन मन शीर्षकमा वीरेन्द्र ओलीले नुवाकोटको देवीघाट पुगेर लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली संघ यूएले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। यसको विषयमा बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधारले पनि आलोचना गरेका छन्। युएकी प्रमुखले आगामी साता युरोपेली संसदमा नाबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। डिजिटल उपकरणको बढ़दो प्रयोग, सामाजिक दूरी र कोविड 19 महामारी पछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना बढ़न थालेका छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कक्षा 4 देखि हाई स्कूलसम्मको अन्तिम वर्षसम्मका करिब 39 लाख विद्यार्थीमा गरेको विद्यालय हिंसा सम्बन्धी सर्वेक्षणमा सन् 2026 हिंसाको शिकार हुने विद्यार्थीको दर 2.9% पुगेको अध्ययनले देखाएको छ। यसमा 100 विद्यार्थीमध्ये करिब 3 जनाले विद्यालय हिंसाको अनुभव गरेको समेत अध्ययनले देखाएको हो। र मध्यपूर्वमा तनाव बढ़दै गएका बेलामा यमनका हुती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा 40 भन्दा बढ़ी हवाई आक्रमण भएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार ती आक्रमणमा यमनका महत्वपूर्ण क्षेत्र सहित धेरै इलाकालाई निशाना बनाइएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज ओमानको सामना गर्दैछ। यो खेल आधिकारिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ। मलेसियामा भइरहेको प्रतियोगिताको अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। सबै ठिक भइदिएको भए अहिले नेपाल सुपर लीग एनएसएलको चौथो संस्करण चलिरहेको हुन्थ्यो। जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमै एनएसएलको मिति घोषणा गरिएको थियो। नेपाल सुपर लीग अन्यलमा परेको बारेमा सबिना कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुनेछन्। यो सँगै शीर्ष 3 को समीकरण पनि टुंगो लाग्नेछ। आजको पहिलो खेल अन्नपूर्ण र सगरमाथा बीच दिउँसो 1 बजे हुनेछ। यो खेल जितेमा अन्नपूर्ण सिधै फाइनल पुग्नेछ। दोस्रो खेलमा कर्णालीले मधेस वारियर्सको संग खेल्नेछ भने काठमाण्डु र खपतट फाल्कन्स बीचको तेस्रो खेल पनि आजै हुनेछ। हिजो भएको खेलमा काठमाण्डु रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जीत हात पारेको छ।
0: विपदमा एकअर्कालाई सघाउने नेपाली परम्परा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विपदमा सहकार्यको भावनाको प्रसंग। रसुवाको भोटिकोसीमा आएको बाढ़ीबाट विस्थापित भएकाहरूको पीड़ामा सिन्धुपाल्चोका स्थानीय र विद्यार्थीले मलम लगाउने प्रयास गरेका छन्। आफ्नो घाँस काटेर गाउँले रकम संकलन गरेका छन् भने विद्यार्थीले खाजा खर्चबाट जोगाएको पैसा बाढ़ी प्रभावितका लागि दिएका छन्। विद्यार्थी तथा स्थानीयवासीले विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्।
4: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ामा साथ दिन प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन्।
5: हाइजाना जोडेको दुई चार प्रश्न भयो भने त्यहाँ हामीले यस्तै बेलामा चाहिँ हाइजिन पाए राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो एउटा कुरो छलफल पनि भयो दाजुभाइसँग। आफ्नो अलुको अनुसार चाहिँ हामीले अलिअलि पारिपिरेजीहरूलाई चाहिँ मुखमा परोस् भन्ने धारणाले चाहिँ हामीले अलिअलि सहयोग गर्यौँ।
4: चौतारा साँगा चौगडी नगरपालिका छ गिदाने गाउँका स्थानीयले गाउँमै रकम संकलन गरे। कसैले 500 रुपियाँ दिए, कसैले 1000, केहीले 5055 रुपियाँसम्म सहयोग गरे। गाउँका 41 घरधुरीबाट जम्मा भएको 85,725 रुपियाँ एकमुष्ट संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको खातामा जम्मा गरिएको हो। अर्का स्थानीय शेरबहादुर खत्री,
6: 2072 सालको भूकम्प पीड़ितमा हामीलाई एकदम रात संसारबाट आएर हामी बच्यौं र अहिले त्यस्तै गरेर विनाशकारी बाढीमा अब बिचल्ली देशै रोएको छ। बाँच्नेको लागि मलमपट्टिको लागि हामी खुसी साथ छिटो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
4: 2072 सालको भूकम्पका बेला आफूहरू पनि यस्तै सहयोगको भरमा उठ्न सकेका कारण पनि भोटेकोसी बाढी प्रभावितको सहयोगका लागि यहाँका नागरिक एकजुट भएका हुन्। गिदाने गाउँबाट सहयोग गर्नेहरूमा वृद्ध भत्ता खानेदेखि पेन्सन बुझ्ने र दैनिक झ्याला मजदूरी गरेर गुजारा चलाउनेसम्म छन्। अर्का स्थानीय बलबहादुर खत्री,
7: श्रम गर्ने, खेती किसानी गर्ने, पेन्सन खाने पनि छौ। 41 जनाबाट हामीले 85,725 रुपियाँ सिरो साहब मार्फत जम्मा गर्दैछौ।
4: गिदाने गाउँले सँगै मानवीय सहयोगमा विद्यार्थी पनि जोडिएका छन्। सिन्धुपाल्चोको पाँच पोखरीमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढ़ी पीड़ितका लागि 54,555 रुपियाँ सहयोग गरेका छन्। मेलम्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,515 रुपियाँ जम्मा गरेका छन्। चौतारा स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीले पनि 18,000 रुपियाँ कोषमा दिएका छन्। कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थी सरस्वती नेपाली,
8: हामी कक्षा 10 आयोजनामा कक्षा 5-10 चाहिँ उहाँहरूको लागि केही सहयोग संकलन गर्ने चाहना अनुसार उहाँहरूको इच्छा अनुसार केही रकमहरू जम्मा गरेका छौँ। यहाँहरूले हामीले जस्तै विभिन्न विद्यालयहरूबाट पनि सहयोग गर्नुहोला।
4: गिदाने गाउँदेखि विद्यालयसम्म देखेको यो सहयोगले विपदमा मानवीय संवेदना र सामाजिक एकताको बलियो उदाहरण प्रस्तुत गरेको छ। बलेफी, चौतारा साँगाचोगढी, बारबिसे, भोटेकोसी र जुगल लगायत स्थानीय तहले पनि बेपत्ता तथा मृतका परिवारलाई राहत उपलब्ध गराउन विपद कोषबाट रकम छुट्याएका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चो।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: भोटेकोसी बाढ़ी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू। मृत्यु हुनेको संख्या 1369 पुग्यो। अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा
1: 2165 पर्ने सिलिण्डर 4,000 बिक्री गर्दै व्यापारी। नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
0: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति तयार। प्राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
1: बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने ईयूको तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर बढ़दै।
0: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमनसँग खेल्दै। इन्वेलमा आज लीग चरणको अन्तिम 3 खेल हुँदै।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुक्कै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका मन्त्री, सांसद लगायतका अरू सरोकारवाला निकाय, जसले एआईको तस्विर भिडियो हो या होइन भन्ने नजान्दा नबुझ्दा एआईले बनाएका तस्विर र भिडियोहरू पनि आधिकारिक साँची हो जसरी सार्वजनिक गर्ने क्रम बढ़िराखेको छ। हालैका दिनहरूमा केही भौतिक संरचना भोटिकोसी बाढ़ीपछि बनेको भनेर मन्त्रीहरूले नै सार्वजनिक गरेपछि त्यो भौतिक संरचना साँच्चीकै नबनेको एआईबाट तस्विर सार्वजनिक गरिएको बारेमा विभिन्न तथ्यहरू सार्वजनिक भए। खुल्ला ठाउँ छ, एउटा बेन्चमा 2 व्यक्तिहरू छन् र एकजनाको हातमा पत्रिका छ। शीर्षक छ, गृहमन्त्रीले पोस्ट गरे पुलको एआई निर्मित फोटो र नजिकै रहेका अर्को व्यक्ति केही हात उठाउँदै भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो एआईको विकास साह्रै सजिलो हुँदो रहेछ, बुझ्नुभयो? चित्त नबुझी डिलिट गर्दै भइगयो।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867064 9141867064।
2: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
1: सम्पर्क मोबाइल 9741031429।
4: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
6: म त सिधै खानिए भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
4: होइन के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
11: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409034।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062816 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 물이 에러다 라우.
1: 아하, 코티 라면 먹었었어? 까바들 라고.
0: 까바도 너니? 멀리 디디바니 순사리 거르거나 우드고 바탈라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 9741-031-429
8: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोन बाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
2: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
2: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
2: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
2: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
2: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
2: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यले के भन्छ, ग्रह दशा र भाग्यले के भन्छ भन्ने विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्ने आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेरुटा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 25 गते, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 10 तारिक, शक सम्वत्सर 1948, नेपाल र समुद्र 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु, आज बिहिबार रहेको छ, भाद्र कृष्ण पक्ष तिथि रहेको छ, आज चतुर्दशी तिथि रहेको छ, 10:04 तदुपरान्त औंसी अमावस्या शुरू हुनेछ। नक्षत्रमा रहेको छ मघा नक्षत्र, योगमा रहेको छ सिद्धि योग, कर्णमा रहेको छ शकुनी, करण रहेको छ 10:04 बिहानको, तदुपरान्त चतुष्पद करण रहनेछ। चन्द्रमा आज सिंह राशिमा, श्री सूर्यनारायण पनि सिंह राशिमा, आनन्दादि योगमा आज मुसल योग रहेको छ। आज बिहान सूर्योदय 5:47 भयो भने सन्ध्या सूर्यास्त 6:13 हुनेछ र आजको दिनमान घड़ी 12:26 रहनेछ। दिन विशेष आज दश श्राद्ध निसी बार्ने भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने, ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा गराउँदैछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको लागि विशेष गरी कालबेलाको समय रहेको छ, विशेष गरी दिउँसोको 3:07 3 सेकेन्डदेखि दिउँसोको 4:40 57 सेकेन्डसम्म आज कालबेला रहेको छ। आजको लागि चाहिँ विशेष गरी शुभ बेला भने अहिले बिहानको 7:20 पनि शुभ बेला नै छ, त्यसपछि रोग बेला शुरू हुनेछ। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 4:40 57 58 सेकेन्डदेखि, विशेष गरेर साँझको 6:56
14 मिनट 25 सेकेन्ड सम्म शुभ बेला रहनेछ। लाभ बेलाको समय रहेको छ, विशेष गरी 12 बजे दिउँसोको 12 बजेर 35 सेकेन्ड देखि दिउँसोको 1 बजेर 34 मिनट 2 सेकेन्ड सम्म पनि लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने, ग्रह गोचरको विषयमा पनि जानकारी भने, विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराइरह भने पालो रहेको छ आजको ग्रह गोचर। ग्रह गोचरमा विशेष गरी ग्रह गोचरको लागि चाहिँ सूर्य आज सिंह राशिमा, यस्तै गरेर चन्द्रमा सिंह राशिमा, मंगल मिथुन राशिमा, बुध विशेष गरी कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र तुला राशिमा, शनि मीन राशि र राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि चाहिँ सिंह राशि आउँछ, मघाको तेस्रो चरण, नाम आउँछ मुकेश अथवा मुक्ति, नाम आउँछ अन्त्यनाडी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने, ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराइरह भन्ने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि हुनेहरुका लागि आजको दिन समयलाई पछ्याउन नसक्दा दुःख पाइन्छ। भौतिक साधन बिग्रिनाले पनि लक्ष्य प्राप्त गर्न नसकेला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने योग देखिया छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हानु अघि विचार र पुर्याएर अगाडि बढ्दा राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन चिताको काम बिग्रिनाले परिस्थिति अलि प्रतिकूल रहनेछ। पेसा व्यापार व्यवसायमा सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको फाइदाका लागि उपाय भइला विस्तृत वचन दिने बानीले दुःख पाइन्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमा र साथीभाइहरूको माध्यमबाट केही काम बनाउन पनि सकिने खालको योग भएको राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। कृषिमा केही समस्या देखे पनि प्रशस्त धन आर्जन गर्ने मौका मिल्नेछ। प्रतिस्पर्धाले फाइदै फाइदा दिलाउने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला। अरूको मुख ताक्ने बानीले पनि काम अधुर रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले बोली व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकको मनोभाव विचार गर्नुहोला। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समय देखा पर्न सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि विशेष भेटघाट शिष्टाचारमा अलमलिनु पर्ला। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दोहोर्नु पर्ला। धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। नियमित प्रयत्नले काम बन्द जानेछन्। पहिलेका कमजोरी सच्याउने अवसर समेत प्राप्त हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। राशि सिंहले आजको दिनमा कुनै पनि काम गर्दा आमाको माध्यमबाट गर्नुहोस्। दिन लाभदायक रहनेछ। कन्या राशि उनीहरूका लागि आजको दिन समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाक्न सक्छन्। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। फाइदाका लागि पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुको साथै अर्थ अभाव महसुस हुनेछ। अपेक्षा लगाउनेहरू सकिरहनेछन् भने सहयोग गर्नेहरू कहाँलाई आजको दिन विशेष देखिएको छ। राशि सीमाले आजको दिनमा कुनै पनि काम गर्दा आमाको माध्यमबाट गर्नुहोस्। दिन लाभदायक रहनेछ। कन्या राशि उनीहरू

0: चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: तुला राशि उनीहरूका लागि आजको दिन पहिलेको श्रम र लगानीबाट फाइदा उठाउन सकिन्छ। सम्पादित कामको नतिजा पनि राम्रो आउने सम्भव रहेको छ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यापार व्यवसाय पनि फाइदा हुनेछ। आय स्रोत राम्रो हुनाले मनका धन लाभ हुन सक्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन र पौतिक सम्पत्तिबाट पनि लाभ मिल्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ तथा आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। केही रकम अरूका लागि खर्च गर्नुपर्ने परिस्थिति समेत आउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढ़िरहनेछ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना रहेको छ। व्यवसायिक काममा पनि खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन पहिलेका समस्या दोहोरिन सक्छ। स्वास्थ्यमा कमजोरी तथा उपचारमा खर्च हुने योग रहेको छ। मूल्य काममा बाधा हुने योग रहेको छ। सानातिना घरको कामै अल्झनु पर्दा मन खिन्न रहनेछ। सवारीमा विशेष गरी सावधानी अप्नाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइ लेखाइमा पनि समय दिन नसकेला। अरूको भर पर्दा काममा बाधा पुग्न सक्ने भएकाले अलि सजग रहेर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन केही विवादमा परिने योग रहेको छ। सचेत रहनुहोला। अलि बाध्यतामा काम जुट्नु पर्ला। तैपनि दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना रहेको छ। आमदानी प्रशस्त मात्रामा बढ्नेछ। आत्मपूर्ण सम्मान पाइला। प्रेमको बन्धन कसिलो भएर जानेछ। दाम्पत्य जीवन सुख तथा समृद्ध बन्ने योग रहेको छ। सबरी सदन उपयोग गर्दा अलि सावधान अपनाएर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिन्छ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुँदै जाँदैछन्। काममा केही खर्च लागे पनि लक्ष्य प्राप्त हुनेछ। पहिलेको प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक सदन जुट्नले दिगो फाइदा हुने काम शुरू हुन सक्छ। प्रतिस्पर्धीहरूलाई किराना लाग्दै जानेछन् भने उपलब्धि जोगाउन सफल हुने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिथि पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु कि अब आफूले कति जानेको छु मैले त्यति कुराहरू सिकाउँछु मैले हगि। त्यसो गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ, होइन? के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन्? होइन, पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन्? है, उपनिषद कति हुन्छन् भन्ने विषयमा पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिराखेको छु। विशेष गरी चाहिँ वेद विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँलाई खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषयमा पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग ब्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो, वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यस्तै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सत् विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रताको महिमा पनि यसले सिकाउँछ। मन, वचन, कर्म शुद्ध रहनुपर्दछ भनेर भनेको छ। पूजापाठ गर्दैमा हुँदैन, मन, वचन, कर्म र शुद्ध रहनुपर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध, धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालन गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त? समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व। जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। कान भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ? लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको
जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी सुरु भयो ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ मैले तपाईँलाई यो कुरा भनिसकेको छु हो कि होइन यस्तै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो सबै ज्ञानको आधार यही नैबाट उत्पत्ति भएको छ ऋग्वेदबाट अब यजुर्वेद शुक्ल यजुर्वेद शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा के सिकाउँदछ शुक्ल यजुर्वेदले भन्दा जीवनमा कसरी अनुशासन राख्ने पूजा संस्कार कसरी गर्ने समाज कसरी चलाउने यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले यसमा अलिकति तपाईँसँग कुरा गर्नु पर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ कुन यज्ञ कहिले गर्ने कुन आहुति के भनेर चढाउने मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ सोह्र संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ यस्तै गरी जन्म नामकरण उपनयन विवाह श्राद्ध सबै विधिहरू यसमा पढ्ने गर्दछन् सोह्र संस्कारहरू पर्ने गर्दछ अब सोह्र संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है यो सोह्र संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु आज अहिले यतिखेर भने हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ अनि त्यसपछि तपाईँहरूसँग हामी कुराकानी गरौँला सोह्र संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ कर्तव्य धर्म मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ कर्मयोगको बिउ यही वेदमा छ फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ यो अस्ति दिन गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर फलको आश नगर धान त रोप्नु पर्यो कति फल्छ अनि आश गर्नु भएन फल्छ जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो कर्मको आधारमा हो कि होइन राजा समाज परिवार चलाउने नियम पनि रहेको छ राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ असत्य अन्याय दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले असत्य नबोल्नु असत्य गर्नु हुँदैन सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ अन्याय गर्नुहुन्न कसैले पनि दुराचार पनि गर्नुहुन्न दुराचारहरूबाट असत्यबाट चाहिँ हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ समाजमा सहकार्य दयालुता सत्य शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म पूजा विधि संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ अब हाम्रो सामवेद संगीत स्वर ध्यान भक्ति र योगको वेद हो यो के सिकाउँदछ भन्दाखेरि सामवेदले संगीतको पिता पनि मानिन्छ सामवेदलाई चाहिँ भारतको शास्त्रीय संगीत राग ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ मन्त्रको शक्ति स्वरमा छ मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकेन लय मिलाउन सकेन भने त्यो मन्त्र काम लाग्दैन मन्त्रहीन हुन्छ शक्तिहीन हुन्छ भनेर भनेको छ सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँ एउटा भनेर मन लागिहाल्यो एउटा सुनाउँछु है त म तपाईँलाई हरे अम्मा

आज्ञा यद्वामा का न्याय यस्ता खालका मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे

यो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन. अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोल्या जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन. कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ. विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँलाई भनिसकेको छु. ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ. ध्यान एकाग्रता र भक्ति बढाउँछ, ध्यानले एकाग्रता भक्ति बढाउँदछ. मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ. कसैलाई मानसिक तनाव धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस्. बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्. यसले पनि तपाईँलाई भक्ति बढाउँछ, मानसिक यसले चिन्ताहरू कम गराउँछ, मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस्ट गराउँछ. अब भक्तिको उत्कर्ष सामवेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ. ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पूजा पनि हुने गर्दछ. विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारणमा मन्त्र उच्चारण गर्दाखेरिका नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ. उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्. सामवेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ. आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट चाहिँ बनेका छन्. विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ. मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेदमा पनि रहेको छ. वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन् हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो. यस्तै गरेर चाहिँ अथर्वेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ. अथर्ववेदलाई जीवन व्यवहारको वेद भनिन्छ. स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ. विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ. रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ. मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ. आजभोलि त धेरैलाई रोग लागेको छ. खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ. त्यस्तै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ. खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पाएर खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने. त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ. वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ. घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ. रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ. नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन्, जस्तै कसैले लागू भएको हुन्छ नि हो त्यसमा पनि वेदका मन्त्रद्वारा फुक्नु भयो भने ती लागू भएको सञ्चो हुन्छ. तर वेदका मन्त्र कण्ठस्थ बनाउनु पर्यो. त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ. जप गरेर सिद्ध गर्नुपर्दछ. जस्तै सूर्य ग्रहण लागे बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्र ग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ. जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि मन्त्र रोगीलाई फुकिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ. जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु. सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ. गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँले दैनिक रूपमा जप पनि गर्नुपर्छ. गायत्री बिहान बेलुका सकिन्छ. 1098 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ. गायत्री मन्त्र भनेको महामन्त्र हो. यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ. तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ. आध्यात्मिक शक्ति कसरी प्रयोग प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ, मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ. विशेष गरी चाहिँ
यस्तो गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भनेको थिएँ नि तपाईँलाई वास्तु जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू, तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनु पर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरुङको सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा चाहिँ कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ, होइन? जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो, जस्तै ऊर्जा, जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भयो भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसले ऊर्जा उत्पत्ति गर्दछ, र सोलर प्यानल चौबिसै घण्टा बाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन? हो, त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ स्वास्थ्य, सुरक्षा, जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो। विशेष गरी अथर्ववेद भनेको चार वेदको मुनि वर्णन तपाईँलाई गरे। अब यी चार वेदको विशेष गरी सारांश के छ त, विशेष गरी ऋग्वेदमा प्रकृति, ब्रह्माण्ड, दर्शन गहिरो सार भनेको चाहिँ सत्य, ब्रह्म, ज्ञान, जीवनको मूल भन्ने सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म, संस्कार, पूजा विधि, कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत, भक्ति, ध्यान, स्वर, शक्ति, मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या, उपचार, वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार, सुरक्षा को विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई, विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ, वेद पढ्नाले असाध्य राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामी तपाईँ हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अहिले भनेको थिएँ स्वर संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म स्वर संस्कार हुने गर्दछ, हो कि होइन? स्वर संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्वाचार्यहरूले मानव जीवनमा 16 प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ 16 संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ, है? अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातकर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामाकरण पर्दछ, छ नम्बरमा पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञोपवीत पर्दछ, अनि एघार नम्बरमा वेदारम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो स्वर संस्कार मध्येमा पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेताग्नि संग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो सोह्र संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ है त, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले, है? एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ। अनि अर्को चाहिँ तपाईँको चाहिँ नामाकरण, त्यसपछि नरान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसपछि अन्नप्राशन भनेको भात खुवाई गर्ने कुरा बुझ्नु भएको छ, होइन त? त्यसपछि कर्णभेद भनेको कान छेन्ने हो, त्यो चाहिँ है, त्यो पनि तपाईँलाई थाहा छ, तर कर्णभेद भन्ने कुरा थाहा थिएन, कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो, हो कि होइन? जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो,
है चुडाकरण पनि तपाईलाई थाहा थियो, एक कपाल खौरिने चुडाकरण गर्ने छेवर गर्ने पनि थाहा थियो तपाईलाई, हो कि होइन? त्यसपछि यज्ञपवित जनै लाउनुपर्छ, व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईलाई, वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई, हो कि होइन? अब वेद पढ्नुपर्छ, जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ क्या बटुकेहरूलाई, तर एउटा दुईवटा मात्रै पढेर होइन, अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा, ल माताजी म त अब काशी जानु पर्यो, बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ, भएन काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ, ल भान्जा बाबु म बिहा गरिदिन्छु यहीँ बस्नुपर्छ, दुरुले मिठो मिठो पकाएर खाना दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भनेर मामा श्रीले फकाएर लिएर आउनुहुन्छ, त्यो त तपाईँलाई थाहा छ नि, हो यसको अर्थ त्यो हो, तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ, त्यो मैले भनिदिएँ है। जस्तै गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो, विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, अनि त्रेताग्नि संग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आयो हामीले, तर त्यो त्रेताग्नि संस्कार यानि कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी यो तपाईँलाई स्वर संस्कारको विषयमा पनि जानकारी, स्वर संस्कारमा के पर्दछन्, स्वर संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्य नै गरेर सुनाउनेछु। विशेष गरी चाहिँ स्वर संस्कारमा के पर्दछ, स्वर संस्कार भनेको के हो, विशेष गरी पनि यो मै म तपाईँलाई जानकारी गराउँछु। विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो स्वर संस्कारको विषयमा पनि, विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ, मैले भनेको थिएँ पति पत्नीले पवित्र मन स्थिति र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले स्वर चाहिँ गर्भधान भनिन्छ, शुद्ध विचार उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ। त्यस्तै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस्, बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ, यसमा चाहिँ विशेष गरी मातृरक्षा भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ, यो पनि गर्नुपर्दछ हामीहरूले चाहिँ। अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई, गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ, अर्थात् सीमनामा रक्षा गर्ने, गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने, शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ। यस्तै गरी जातक कर्म संस्कार भनेको चाहिँ शिशु जन्मिएपछि तुरन्तै हुने संस्कार, बच्चालाई शुद्धता र रक्षा दीर्घायु ज्ञानको आशीर्वाद दिने, जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातक कर्म संस्कार पनि भनिन्छ। नामकरण भने तपाईँलाई थाहा छ गरे शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने, नाम बच्चाको नाम राख्ने, जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ। यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ 3 अथवा 4 महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ, विशेष गरी नि उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो। अन्नप्राशन भनेको चाहिँ 6 महिनामा खिर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति शुरू भएको सूचक, भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ। चुडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवसर हट्छ भन्ने मान्यता हो, पहिलो पटक कपाल काट्ने मुण्डन गर्नेलाई विशेष गरी चाहिँ चुडाकरण भनिन्छ। कर्णभेद भनेको चाहिँ कान छिर्ने संस्कार भइहाल्छ, शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन्, वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ। उपनयन संस्कार भनेको चाहिँ यज्ञपवित धारण बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो, गुरु शिष्य परम्परामा प्रवेश गराउने, आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने। वेदा अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित आध्यात्मिक ज्ञान प्रारम्भ, जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ। केशान्त भने गोदान संस्कार भनेको चाहिँ किशोर किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ यसमा विशेष गरी चाहिँ। समावर्तन संस्कार भनेको विद्या चाहिँ तपाईँको समाप्ति, गुरूबाट शिक्षा लिने संस्कार विशेष गरी चाहिँ गुरूकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा, अब समाज र परिवारमा जिम्मेवारीपूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा र सहयताको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले।
अनि त्यसपछि वानप्रस्थ संस्कार, गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण, संयुक्त परिवारमा नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ नि विवाहग्नि परिग्रहण भनेको थिएँ नि मैले, हो यो हो। विशेष गरी चाहिँ अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार। शरीर पाँच तत्वमा विदाय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु, पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको सार एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराएँ। तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ, अहिले भनेको थिएँ मैले स्वर संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसले गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी भने गराएको छु। कुनै पनि जिज्ञासा रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको विषयमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजेमा फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: रेडियो बिहानी 97.6 MHz।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकन्च नगरपालिका बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: शरीर फुलेर लागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।
7: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
10: सम्पर्क मोबाइल 9741031429।
4: शरीर फुलेर लागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512 40934।

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: आशिषित भजन पछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको लागि यहाँहरूको लागि मैले बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 28 देखि 34 पदहरूलाई पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। आउनुहोस्, यसलाई हामी यसरी पाठ गर्नेछौ। जब उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। तिनीहरूले यसो भन्दै चिच्याए, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो? तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर विन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जाओ। तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे र सुँगुरको जम्मै बगाल भिरालोबाट समुद्रतिर हुरिँदै गए र पानीमा डुबेर मरे। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आयो र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई विन्ती गरे। आदरणीय श्रोता, यो खण्डमा यीशुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्न सक्नुहुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र कसरी यीशु प्रभुले मानिसहरूको जीवनबाट भूतहरू निकाल्न सक्नुहुन्छ भन्ने कुरालाई हामी विस्तृत रूपमा हेर्नेछौ। यहाँ पहिलो कुरा हामीले के देख्छौ भन्दा, भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा यीशुलाई भेटेको कुरा यहाँ उल्लेख गरिएको छ। यहाँ के भन्छ भनेदेखि, उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यीशु ख्रिस्टलाई यी भूत लागेका मानिसहरूले भेटिसकेपछि यिनीहरू के भन्छन् भन्दा, यिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। यी भूत लागेका मानिसहरूको अवस्था डरलाग्दो थियो। जब यी मानिसहरू, भूत लागेका मानिसहरू त्यहाँ हुन्थे, तब कोही पनि मानिसहरू त्यहाँ जान सक्दैनथे, किनभने यिनीहरूले झम्झिन सक्छ, यिनीहरूले जे पनि गर्न सक्दथे। र यति डरलाग्दा थिए भनेर यहाँ उल्लेख गरिएको छ। यिनीहरूले यीशुलाई भेटेपछि त्यस्तो अवस्थाका मानिसहरू चाहिँ चिच्याए भनिएको छ। यिनीहरूले यीशुलाई भेट्ना साथ यिनीहरू चिच्याएको छ, भूत लागेका मानिसहरू चिच्याएको छ, किनभने भूतले पुरै यी मानिसहरूलाई अधीन गरेर सकेको अवस्था थियो। भूतले जे भन्छ त्यही गर्ने अवस्था थियो र भूत प्रेत जहिले पनि परमेश्वरको विरुद्धमा काम गर्ने तत्त्वहरू हुन् अथवा भूत प्रेतहरू यो परमेश्वरको विरोधीहरू हुन् र यिनीहरूले यीशुलाई भेट्ना साथ यिनीहरू चिच्याए। चिच्याउँदाखेरि के भने त यिनीहरूले भन्दाखेरि, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार भनेर प्रश्न गरेका छन्। यीशुलाई परमेश्वरको पुत्र भनेर यहाँ सम्बोधन गरिएको छ। यीशु चाहिँ परमेश्वर हुनुहुन्छ र यीशु चाहिँ स्वर्गबाट आउनुभएको परमेश्वर पुत्र हुनुहुन्छ र उहाँ चाहिँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, सारा विश्वका मालिक यीशु हुनुहुन्छ भन्ने कुरालाई यहाँ अर्थ दिन्छ। र यसरी भूत प्रेतले पनि यीशुलाई चिनेको देखिन्छ। यीशु चाहिँ एकदमै महान परमेश्वर हुनुहुन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ, स्वर्गीय मानिस भनेर बुझ्छन्। अनि त्यसपछि ऊ चाहिँ परमेश्वरको पुत्र, परमेश्वरको पुत्र भएर यो संसारमा आउनुभएको भन्ने यीशुलाई यो भूत प्रेतले पनि चिनेको अवस्था यहाँ छ। त्यसपछि यो पनि छ, तपाईँको हामीहरूसँग के सरोकार भनेर यहाँ प्रश्न गरिएको छ। यीशुसँग भेट्दाखेरि भूत प्रेतहरू चिच्याउँदै यीशुको बारेमा प्रश्नसँग कुरा गरेको देखिन्छ। यीशु को हुनुहुन्छ भन्ने कुरा भूत प्रेतले पनि स्वीकार गरेका छन् कि यीशु चाहिँ परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। त्यसपछि अहिले नै हामीहरूसँग के सरोकार भनेर लेखेको छ। भूत प्रेत आफ्नै काममा व्यस्त हुन्छन्। भूत प्रेतले मानिस जातिलाई दास बनाउने, मानिस जातिलाई भूत प्रेतले जसरी चलाउनु पर्छ ऊ चलाउन खोज्ने र नष्ट गर्न खोज्ने र भूत प्रेतद्वारा चलाइएका मानिसहरू सजिलोसँग जिउन सक्दैनन्। उनीहरू असाधारण तरिकाले जिउँछन्, उनीहरूको जिन्दगी डरलाग्दो अवस्थामा हुन्छ र यस्तो बेलामा उनीहरूले आफ्नो खुसीको काम गर्न नपाएर आफूले जुन काम गरिरहेको छ त्यसमा अब काम गर्नलाई बाधा दिन्छ भनेर के सरोकार भनेर यहाँ सोधेको छ। अनि अर्को कुरा चाहिँ, हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो भनेर यहाँ प्रश्न गरिएको छ। किनभने डियाबलस अथवा शैतान अथवा भूत प्रेतलाई परमेश्वरले अनन्त आगोको कुण्ड तयार गरिसकेको छ र भूत प्रेतको लागि परमेश्वरले नरकको आगो अथवा उनीहरूको गन्तव्य चाहिँ नरकको आगो तोकिएको छ। उनीहरूको लागि कुनै पनि अनुग्रह छैन र डियाबलस अथवा भूत प्रेतको अन्तिम दशा भनेको अग्नि कुण्ड नै हो। त्यसकारणले त्योभन्दा अगाडि, अन्तिम न्याय हुनुभन्दा अगाडि, डियाबलसले अथवा भूत प्रेतले परमेश्वरले सृष्टि गर्नुभएको मानिसहरूको जीवनमा आक्रमण गरिरहन्छ र मानिसहरूलाई नष्ट गर्नका लागि भूत प्रेतले पूरा योजना बनाउँछ र यस्तो अवस्थामा यहाँ छ, समय नपुगी भनेर यहाँ भूत प्रेतले यसरी भनिरहेको छ कि समय नपुगिकन किन हामीलाई कष्ट दिन लाग्यो। यो अवस्था भूत प्रेतले प्रकट गरेका छन् कि उनीहरूको दिन नरक हो र उनीहरूको अन्तिम दिन नरक नै हो र उनीहरूको गन्तव्य नरक नै हो, अग्नि कुण्डमा जाने नै हो। त्यो दिन नाउन्जेलसम्म पूरै परमेश्वरको सृष्टि अथवा मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले पूर्ण रूपमा काम गर्न सक्छन् भन्ने यहाँ अर्थ छ। यहाँ हामी जतिजना मानिसहरू आज संसारमा छौ, भूत प्रेतले हामीलाई सधैँ नै नष्ट गर्नका लागि योजना बनाउँछन्, अनि भूत प्रेतले मानव जातिको जीवनमा काम गर्नका लागि सधैँ नै कोशिश गरिरहेको हुन्छ, र उसको चौबिसै घण्टा मानव जातिलाई नष्ट गरेर परमेश्वरको विरुद्धमा खडा हुनु नै उसको योजना हो, उसको सबै कामहरू त्यही नै हो। त्यसकारण यो कुरा दियाबलसका सिपाहीहरू जो भूतप्रेतहरू हुन् र यी भूतप्रेतहरूले यो कुरा गरेको देखिन्छ। यिनी तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चलिरहेको थियो, र त्यस बेला इजरायलमा सुँगुर चराउने ठाउँ पनि त्यहाँ देखिन्छ र ठूलो बगाल त्यहाँ चलिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। यीशु ख्रिस्टदेखि डराएका, यीशु ख्रिस्ट जो परमेश्वर हुनुहुन्छ, परमेश्वरदेखि डराएका यी भूत प्रेतहरूले अब हामीलाई अझै नष्ट हुने समय आएको छैन, त्यसकारणले अहिले दुःख नदिनुहोस्, अहिले बरु हामीलाई सुँगुरको सुँगुर कहाँ पठाइदिनुहोस् भनेर यीशुसँग बिन्ती गरेको कुरा हामी यहाँ देख्छौ। यति भनिसकेपछि यीशु प्रभुले पनि ती भूत प्रेतहरूलाई आज्ञा दिनुभयो कि जाऊ भनेर उहाँले आज्ञा दिनुभयो, र यो कुरा देख्दाखेरि हामी सबैले यो बुझ्नुपर्छ कि आदरणीय श्रोताहरू, भूत प्रेतले पनि यीशु ख्रिस्टको आज्ञालाई पालन गरेका छन्, कि उनीहरूलाई यीशु प्रभुले भनेका कुरा त्यहाँनिर पालन गरेका छन्। तिनीहरू निस्केर सुँगुरहरूमा पसे र मानिसको जीवनमा ल्याएका समस्याहरू, मानिसको जीवनमा आएर मानिसलाई नष्ट गर्न खोजिरहेका थिए, र परमेश्वरले ती भूत प्रेतलाई त्यहाँबाट निकालेर उहाँले सुँगुरकोमा जानका लागि अनुमति दिनुभयो, किनभने परमेश्वरले मानिस जातिलाई उच्च स्थान दिनुभएको छ। मानिस जाति परमेश्वरले सृष्टि गर्नुभएको, आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको मानिस हो। मानिस चाहिँ सबै प्राणीहरूभन्दा एउटा उच्च स्थानमा सृष्टि गर्नुभएको हो, र मानिसलाई परमेश्वरले प्रेम गर्नुभएको छ, र मानिसको मूल्य कुनै अरू पशुहरूको भन्दा उच्च राख्नुभएको छ। त्यसै कारणले पनि यीशु प्रभुले मानिसलाई छुटकारा चाहिन्छ, मानिसको जीवनमा छुटकारा चाहिन्छ, भूत प्रेतले मानिसलाई दास बनाउनु मिल्दैन, यो कुराबाट छुटकारा चाहिन्छ मानिसलाई भनेर परमेश्वरले अथवा यीशु प्रभुले त्यो भूत प्रेतलाई सुँगुरकोमा जाने अनुमति दिनुभयो, र सुँगुरको जम्मै बगाल भ्यालोबाट समुद्रतिर हुरिँदै गएर पानीमा डुबेर मरे। यहाँनिर हामीले के देख्छौ भन्दाखेरि, परमेश्वरले मानिस जातिलाई कुनै पशुहरू भन्दा उच्च स्थानमा राख्नुभएको छ, र मानव जाति र पशुसँग तुलना गर्दाखेरि पशु चाहिँ मानिसको लागि हो, र पशु चाहिँ मानिसको फाइदाको लागि परमेश्वरले बनाउनु भएको हो। त्यसकारणले गर्दा परमेश्वरले मानिसलाई बचाउनु भयो, मानिसलाई जोगाउनु भयो, र भूत प्रेतलाई पनि अन्तिम दशा अथवा अन्तिम दशा जो तोकिएको छ त्यो समय नाउन्जेलसम्म अझै संसारमा उच्च स्थानमा राख्नु भएको छ, र मानव जाति र पशुसँग तुलना गर्दाखेरि पशु चाहिँ मानिसको लागि हो, र

नष्ट गरे। यी भूत प्रेतले कसैलाई पनि बाँकी राख्दैनन्, सबैलाई नष्ट गर्नु खोज्छ र मानिसहरूलाई पनि नष्ट गर्नु खोज्छ र पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ र ऊ नष्ट गर्ने व्यक्ति हो भनेर पहिचान दिनका लागि नै सुँगुरकोमा प्रभुले पठाउनुभयो। यीशुले त्यसपछि उनीहरूको काम नै नष्ट गर्ने भएकोले सुँगुरलाई पनि उनीहरूले मारेर उनीहरूले आफ्नो परिचय दिएका छन् र दियाबलसको काम अथवा भूत प्रेतहरू जहिले पनि नष्ट गर्ने काममा नै लागिरहन्छन् भन्ने प्रमाण पनि हामी यहाँ देख्छौँ। किनभने सुँगुरलाई पनि मारे, मानिसलाई मार्थ्यो तर प्रभुले मानिसलाई बचाउनु भयो। अनि कसरी यो भूत प्रेतहरू चाहिँ राम्रा हुन् भन्ने कुरा कहीँ पनि देखिँदैन र भूत प्रेतहरू चाहिँ नष्ट गर्ने नै हुन् भन्ने प्रमाण पनि यहाँ हामी देख्छौँ। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए र उनीहरू अति डराए र उनीहरू अब भागे र यो अवस्था यो घटना देखिसकेपछि उनीहरू आति नै सहरमा गए भन्ने कुरा हामी यहाँ देख्छौँ र ती सबै विवरणहरू सुनाइदिए, के कसो भए भन्ने कुरा सबै सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आए र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे। यहाँनिर हामी के देख्छौ भन्दाखेरि यीशु प्रभुले मानिसलाई सुरक्षा गर्नुभयो, मानव जातिलाई भूत प्रेतबाट जोगाउनु भयो र भूत प्रेतले आफ्नो बेहोरा यहाँ देखाए कि यिनी त नष्ट गर्ने कुरा रहेछन्, यिनी त नष्ट गर्नकै लागि भूत प्रेतको काम भनेको मानिसलाई नष्ट गर्ने, पशु पन्छी सबैलाई नष्ट गर्ने, यसको पहिचान नै नष्ट गर्नेवाला रहेछन् भन्ने कुरा यहाँ स्पष्ट देखियो र समाजमा चाहिँ के कुरा बुझेको कुरा हामी देख्छौँ भन्दा अब यीशु प्रभु त्यहाँ हुँदाखेरि अझै त्यहाँनिर ठूलो घटनाहरू हुन सक्छन् भन्ने उनीहरूको सोचाइ देखिन्छ। त्यसैले अब यो घटना घटिसकेपछि फेरि अर्को घटनाहरू नघटोस् भनेर उनीहरूले चाहिँ यीशुलाई त्यहाँबाट जानका लागि पनि अनुरोध गरेको हामी यहाँ देख्छौँ। र आदरणीय श्रोता, यो खण्डमा हामी के देख्छौँ भन्दाखेरि यीशु प्रभुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्नुहुन्छ किनभने मानिस परमेश्वरले सृष्टि गर्नुभएको प्राणी हो, मानिसलाई परमेश्वरले मूल्य दिनुभएको छ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको प्राणी हो, मानिसलाई नष्ट गर्नु आउनेहरूलाई परमेश्वरले नै हस्तक्षेप गर्नुहुन्छ किनभने भूत लागेकाहरूले अथवा भूतले ती मानिसहरूलाई नष्ट गर्न खोजिरहेको थियो र भूतले पुरै मानिसलाई चाहिँ आफ्नो बाटोमा हिँडाएर नष्ट गर्न खोजिरहेको थियो र त्यस्तो बेलामा यहाँनिर यीशु प्रभुले उनीहरूलाई बचाउनु भयो, उनीहरूकोबाट भूत प्रेतलाई निकाल्नु भयो र निकालेर यीशु प्रभुले यो भूत प्रेतले नष्ट गर्छन्, यिनीमा दया छैन, यिनमा कुनै पनि भनौँ राम्रो कुरा छैन, यिनले यो भूत प्रेतले मानिसलाई पनि नष्ट गर्छ, पशुहरूलाई पनि नष्ट गर्छ भन्ने कुरा जानिसकेपछि सुँगुरहरू मारेकोले यी भूत प्रेत चाहिँ सबैलाई नष्ट गर्ने कुराहरू भूतप्रेत चाहिँ सबैलाई नष्ट पार्छ भूतप्रेतले भन्ने सन्देश पनि यहाँ दिन खोजेको छ। त्यसकारण भूतप्रेतले मानिसलाई पनि बाँकी राख्दैन, नष्ट गर्नु खोज्छ, कुनै पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ र भूतप्रेतलाई उसको समय छाउन्जेलसम्म उसले सताइ नै रहन्छ र उसले मौका खोजिरहन्छ र उसको अन्तिम दिन नआउन्जेलसम्म भूतप्रेतले अझै पनि दुःख दिन

थाल्छन्। त्यसकारण भूत प्रेत आज पनि हाम्रो वरिपरि छन्। मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले जहिले पनि कोशिश गरिरहेको हुन्छ। र आज यहाँ उपस्थित सम्पूर्ण श्रोताहरूको जीवनमा पनि यदि भूत प्रेतले सताउँदै छ भने, यदि भूत प्रेतले हजुरहरूको जीवनमा पनि नष्ट गर्नका लागि सधैँ कोशिश गरिरहेको छ र भूत प्रेत लागिरहेको छ भने हजुरहरू यीशु कहाँ आउनुहोस्। यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने हजुरहरूको जीवनमा पनि छुटकारा पाउनुहुन्छ, किनभने यीशु प्रभुले तपाईँ र मलाई बचाउन खोज्नुहुन्छ। र भूत प्रेतबाट छुटकारा पाउने एउटै उपाय चाहिँ यीशु ख्रिस्टलाई विश्वास गर्नु नै हो। आज क्रिस्चियन समाजमा धेरै मानिसहरू भूत प्रेतबाट छुटकारा पाएर नै उनीहरू क्रिस्चियन भएका छन्, अथवा यीशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरू भएका छन्। यदि कसैले गएर तपाईँ क्रिस्चियन कसरी बन्नुभयो भनेर सोध्नुभयो भने उनीहरूले भन्ने कुरा भूत प्रेतले सताइरहन्थ्यो र मेरो जीवनमा र विभिन्न धामी झाँक्रीहरूको सहयोगबाट छुटकाराको लागि धेरै अभ्यासहरू गरेको कुरा र पछि अन्तमा यीशु प्रभुलाई विश्वास गरेपछि भूत प्रेतले छोडेको कुरा तपाईँले गवाही सुन्नुहुनेछ। र यहाँहरूलाई यही अनुरोध छ, यदि यहाँहरूको जीवनमा पनि भूत प्रेतले सताइराखेको अवस्था छ भने यीशु कहाँ आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, यीशुलाई भेट्नुहोस्। र यीशु मात्रै हुनुहुन्छ भूत प्रेतलाई निकाल्न सक्ने शक्ति। त्यसकारण यीशु प्रभुमा आउनुहोस्। त्यो भूत प्रेत जो नष्ट गर्ने यो उसको काम हो, र भूत प्रेतले कसैलाई बाँकी राख्दैन, सबैलाई नष्ट गर्छ, मानिस र पशु सबैलाई। त्यसकारण यसबाट अलग हुनुपर्छ। यसबाट यसको शिकार भइराख्नु भएको छ भने, यसको यसले दुःख दिइराखेका छन् भने हजुरहरू यीशु कहाँ, यीशुलाई विश्वास गर्नु। जहाँ जहाँ तपाईँ हुनुहुन्छ यहाँ यो प्रवचन सुन्दै गर्दा, तपाईँ नजिकैको चर्चमा जानुहोस्, मण्डलीमा जानुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र भूत प्रेतबाट छुटकारा पाउनुहोस् र आशिषको जीवन बिताउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा फेरि आशीर्वाद दिइराख्नुहुनेछ। र त्यतिन्जेलसम्म म यहाँबाट बिदा दिन चाहन्छु र परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: Boleh, era ta? Lau.
1: Aha, kati ramro mangalsutra. Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didibaini sunsari ghar gahana udyog bata lyako ni.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरोस्
5: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409334

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण सिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97141031439।

0: सधैं मान्छु तिमी नभएको बेला
1: मुटु खेल्दा खेल्दै मर्छु।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: बुढा आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409334।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: दादा दादा म टाढो स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
3: 9861-7045-47
9: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
10: छैन सर के सोचिरहनु भएको छ
9: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
10: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: बुढा आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अर्थभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: बाबा म चाँडै स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
7: 98-61-97-65-47
8: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
9: होइन सर के सोचिरहनु भएको छ
8: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
9: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778
11: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 11 बज्यो

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: लस्सो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्ले रखोर मा नगा फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगे होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
0: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
6: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
5: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
5: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
6: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
5: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
6: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 01059553 र मोबाइल नम्बर 98602485 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

बाचुन्जेल धेरै गर्न मन छ, के गर्न मन छ सबलाई सुनाइ बस्छु जहाँ जहाँ धाइन्छ। कोठाबाट निक्लिँदा मनभरि आस बोकेर निक्लिन्छु, फर्केर आउँदा निराश मुटु बोकेर आइन्छ। अनि एक्लै सोध्छु झरीमा एक्लै रुच्दै हिँड्न त मलाई नै मन लाग्छ, तर मलाई नै झरीमा हिँड्नलाई छाता चाहिन्छ। खुसी आत्मसन्तुष्टिमा हुँदो रहेछ म साईको भनी एक्लै सोच्दै बसे, मेरा ती खुसीहरू कहाँ कहाँ पाइन्छ। म आफ्नै चित्त बुझौँ अरूहरूको चित्त दुख्छ, अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ। केही हुन थाहा छ फेरि सबले भगवान किन पुज्छ, प्रार्थना गर्थे मनि छोड्दै थियो नि छैन दुःख। यसो तिमी कहाँ बस्छौ मलाई त भनिदेऊ, गरिबको मनहरू कि घरमा बस्छौ धनीको। कस्तो मन पर्छ तिमीलाई गुलियो पिरो अमिलो, लुगानी कस्तो लाउँछु कोमलो कि दरिलो। कलिला दिमागमै बसाइदिएका थिए तिम्रा बास, ईश्वरलाई सम्झी भन्थे भए पनि छिनो आस। जुनको प्रकाशमा नि तिमीलाई खोज्ने गर्थे म, मन्दिरमा मूर्ति देख्दा फुलमा लाले भर्थे म। आज चाहिँ सोध्छु म के तिमी थियौ त्यो मूर्तिमा, मनमा नि थिएनौ थाहा छ अब कहिले झुकिन्न। ईश्वरले हेर्छन् मात्रै गर्ने चाहिँ के होइन रहेछ, त आत्मा पुर्याउँछु यो कुखा टुक्का मात्रै रहेछ। गर्नकै सक्छु म भन्दा भन्दै म सकिसके, भावना शोकमा छन् मरेका छन् आस म भित्रकै। अरू त रिसाउँछन् कराउँदै बस्छु म भित्तालाई, एकछिन सेलाउँछु सहारा लिन्छु त्यही भित्ताकै। सिरानी साथी बाछ स्वादले लिन्छु पानीको, ठिकै छु फिट्ने छैन खै यो कस्तो बानी हो। सबको कहानी हो कि मै मात्र हुँ अभागी, एक एकलाई भन्न मन छ मनमा केही नै नराखी। गलत म होइन आमा गल्ती मान्छु गरे छु, चढ्न मन मलाई लिन्छ बारम्बार म झरे छु। कोसिस त गरे केही हो सकेसम्म जस्तो लाग्छ, भाग्यको कमी भोकी छ यो मेरो खोटो भाग्य। आफैमा हराउँछु म हिँड्दा बाटो छोटो लाग्छ, थुप्रो छ साथमा तर दिमागमा पुरै साम्राज्य। मनमा चाहिँ कसको बास छ मै त झुकिरहेको छु, गोजरले बान्थे भन्थे खै त कुदिरहेको छु। एकान्त एक्लै ठाउँमा लाग्न थाल्यो आनन्द।

कहिले लाग्छ यो जीवन यतिकै पो बित्छ कि सुझाव के दिउँहरूलाई आफै बाँच्छु पिक्चरली के नै गर्छु भन्छ ठुलो हुँदा खै त नि झ्याउला सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए फर्की जान्थे त्यही बेला हुन दिन नथे कुनै जति गल्ती थिए मेरा त्यस्तो केही हुन्न थाचो भइदियो भने एकफेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानी खुसी खै कता हराउँछ आफन्तहरूले निकै गर्दैछस् भन्दै सताउँछ गाउँमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुपस दिन्छु झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नुहायो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ खै तयार।

खोज्दैछु म सक्ने भन्छ ढङ्गै छैन बस्तानी लाग्छ सबको लाग्दैन नि भन्दिन माया नि गर्छु सबलाई देखाउन चाहिँ जान्दिन को छ र बुझ्ने मलाई अह कतै देख्दिन सन्चो बिसन्चो सोध्छन् त्यसलाई माया मान्दिन।

अलि बढी हो आकाशको फल हेरेर झर्छ भन्या कति हो पातागा झर्यो तर फल अझै छ टुप्पोमै झिमिका आँखा एकछिन फल नै छैन टुप्पो खै आफ्नै आवाजमा सुन्छु भाग्य खै तेरो निधारमा सुत्यो खायो र उठ्यो यस्तै छ मेरो दिनचर्या लेखेरै दिन सक्छु के हुन्छ यो दिनभरिमा खुसी नै हुन्छु तर सुत्दाखेरि निन्दरीमा जिन्दगी एउटै हो म देख्छु तर तिन थरीमा जन्म जीवन र मृत्यु प्रकृतिको यही तरिका जीवन के हो के सोध्नु जीवन जिउने कुरा हो बाटो त हिँड्नै पर्यो नयाँ होस् कि पुरानो देख्दैछु पाइला तर छापहरू मेटिँदैछ लुकाइराख्या सबै दागहरू देखिँदैछ घोटेको घोटे थाके दागहरू मेटिँदैनन् सबैले माग्छन् मलाई मलाई पर्दा केही दिँदैनन् संसारी स्वार्थी छैन स्वार्थी मात्र मान्छेहरू उन्नमिने भए यो संसार छाडी जान्थे बरु आफ्नै आत्मा खान्थे बरु मर्नु भन्दा अगाडि सबुस्तै लाग्छ अचेल भन्नु पर्दा नडाटी।

छन् कति, एक दुई दिन सम्झने र हप्ता दिनमा सम्झना, बद्लिन्छ सम्बन्ध यस्तै हुन्छ यो मायामा, बद्लिन सक्छ भावना हतारमा लिन निर्णय, धैर्य एकछिन शान्त बसु सोच्न दिन्छु समय, यदि म नै या नरहे फरक केही पर्छ पर्दैन, यदि म नै मरि गए समस्या मर्छ मर्दैन, जन्म दिन्छ।

अरूले के नै गर्न सक्छन् गर्ने भन्ने मदत हो। यो कस्तो आदत हो, म आफै बाँच्छु बिचरा आँखा चिनेर केही हुँदैन खोल्छु अब यी आँखा। के गर्नु पर्ने सब थाहा छ, सुरु चाहिँ गर्न बाँकी। कसैको चित्त दुखाएमा अहिले माग्छु माफी। भर्खर त बुझ्ने भएको छु, बाँकी धेरै छ सिक्नलाई। नसुनी हुन भनिदे जुन लागे थिएन ठिक मलाई। मन्द थियो जित्नलाई, हारलाई स्वीकार्न सकिन। दुःख त सबलाई पर्छ नि, चिच्याउँदै बसे म किन। फरक पर्दैन म बिना फरक, के गर्न खोज्या छु र यस पर्याप्तै नगरी प्रगति खै त सोध्या छु। बल्ल मबाट म बाँच्छु, यो मनै मेरो शक्ति हो। सँगाली राख्छु सपना, पहिला के गर्छु गतिलो। न आत्ति हो म आत्ति, न यो एक्लोपनलाई सम्झाइदे। सुखमा पनि माथि न थाहा छ कहाँबाट आएको थिए। साथ थिएन मलाई कापो थिए, झस्किँदा म त यही नै छु। म यस्तै थिएँ र यस्तै छु, म जहिले पनि यस्तै हुँ। म हिजो पनि मैले थिएँ, म भोलि पनि मैले हुँ। अरूलाई किन आरोप लाउनु, भुल गर्ने त मैले हुँ। मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू, सम्हाल्न सकिन ती साथ दिने हातहरू, सुन्न नै चाहिन ती सुन्नै पर्ने बातहरू। दोषी म आफै हुँ, कसरी मलाई माफ गरू। भइदै हुन्थ्यो बापहरू, आँसु जान्थ्यो उडेर। गन्तव्य खोज्छु अब निष्कर्षमा पुगेर। गल्तीहरूलाई भुलेर पाठहरू सिक्छु म ढिलोकै।

एक दिन लेख्य हुन्न रहेछ एक दिनमै ठिकै छु ठिक थिए म गलत मेरै बुझाइमा छ धेरै हाँस्न ठिक हुन्न यो भनाइ सोचाइमा छ हाँसेसी रुन पर्छ सधैँ हाँस्न पाइन ल रोएसी हाँस्ने पालो पनि आउला होइन र हिजो त रोए रोए आज किन रुनु म गलतकै हुन्न रहेछ अलि फरक हुनुमा उडी चन्द्र छुनु भन्छन् किन छुनु चन्द्रमा धरती के के काम गर्छु छोड्छु धेरै सम्झना गर्छु आफ्नै कर्म म अर्को होइन यही जन्ममा थाहा लाग्छ समय सोचे जस्तो बन्नमा बिरालो बाटोसम्म म बसै सरिरहेको छु कालो बादल जस्तै थिए पत्री झरी भएको हुँ कर्तव्य बोक्न खोज्दैछु त्यसैले भारी भएको छु हारेको होइन आमा थकाइ मारिरहेको छु आफैलाई सघाइरहेको छु आफ्नै खुट्टामा उभिन म बिस्ता हिँडिरहन्छु म त्यो एकलोपनलाई उछिन्न त्यो एकलोपनलाई एक्लै छाडी फर्की फेरिरहेको छु बिर्सेको छैन है सबैलाई सम्झिरहेको छु।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
8: 98-61-97-65-47।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस हे मेहबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन पे रखोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिने रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
5: यति सानो कुरामा पनि के को चिन्ता लिइरहेको धादिङ बेसी नै छ त सुपथ मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
4: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
4: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
5: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
4: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
5: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 010-590-530 र मोबाइल नम्बर 98-60-24-85-49 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
6: रेडियो बिहानी समय संकेत यति बेला मध्याह्नको 12 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज सुरुमा मुख्य समाचारका शीर्षकहरू
2: प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै विभिन्न विधेयक तथा राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वार्षिक प्रतिवेदन पेश हुने
1: पटेको सिबाड़ी लगायतका विषयमा छलफल गर्न मन्त्री परिषद बैठक बस्दै प्रधानमन्त्री राहत कोषमा 12 अर्ब 43 करोड़ भन्दा बढ़ी मौजदात
2: अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिट सुरुङ ब्रेक थ्रू मुख्य सुरुङको काम पनि केही दिनभित्र सम्पन्न हुने
1: जोर्डनमा रहेका अमेरिकी एयरबेसमा इरानको शक्तिशाली आक्रमण इरान युद्ध नोभेम्बर पछि अन्त्य हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
2: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई दियो 148 रनको लक्ष्य
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ एकदम ठिक छ कुरा मिला अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि
4: यो त साइड जब दाई यो चाहिँ मेन
3: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
4: सामान राम्रो छ ढुक्क हुनुहोस्
3: थाहा छ त्यसैले त यही लिन आएको
5: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
6: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्दैछ बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फरछौट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले नै कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ राष्ट्रिय सभाको बैठक पनि दिउँसो सभा 1 बजे बस्दैछ बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष 2080/81 र 81/82 वार्षिक प्रतिवेदन पेश हुनेछ यस्तै विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ
2: मन्त्री परिषदको बैठक आज बस्दैछ दिउँसो 3 बजे बस्ने बैठकमा संसायुक्त विषयमा छलफल हुने बताइएको छ ए भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सरकारका सबै संयन्त्र खोज उद्धार उपचार राहत र प्रभावितको पुनर्स्थापनामा जुटिरहेको छ प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनु भएको उहाँको सचिवालयले जनाएको छ
1: यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 12 अर्ब 43 करोड़ 33 लाख 10 हजार 41 रूपियाँ मौजदात पुगेको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म विभिन्न 9 वटा ब्याङ्कमा 9 अर्ब 14 करोड़ 39 लाख 98 हजार 503 रूपियाँ मौजदात छ त्यस्तै कोषका 2 वटा ब्याङ्कमा रहेको डलर खातामा 2 करोड़ 16 लाख 37 हजार 691 अमेरिकी डलर जम्मा भएको छ नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कुल उपलब्ध रकम 12 अर्ब 43 करोड़ रूपियाँ पुग्छ विवरण अनुसार भदौ 25 गते मात्र नेपाली तर्फ 17 करोड़ 27 लाख 69 हजार 675 र अमेरिकी डलर तर्फ 2 लाख 74 हजार 62 डलर थप संकलन भएको छ राहत कोषबाट केही दिन अघि रसुवाको भोटेको नदीमा आएको बाढ़ी पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो
2: पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाललाई जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। साथै संस्थाले विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। भदौ 10 गते आएको बाढ़ी मुख्यतः भटेको श्री त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका पोखरा अन्नपूर्ण तथा खुम्बू क्षेत्र चितवन लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको विज्ञप्तीमा उल्लेख छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित संचालनमा रहेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यलाई नेपाल सम्बन्धी वेबसाइट ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
1: त्रिपन्न 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी एक जलविद्युत आयोजनाको अडिरदेखि बाँधतर्फको सुरुङ ब्रेक थ्रु भएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा रहेको अडिरदेखि मालिका गाउँपालिका 7 भारबाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको हो। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिरदेखि बाँधतर्फ जोड्ने 2506.39 मिटर सुरुङ ब्रेक थ्रु भएको बताउनुभयो। छहरीको अडिरदेखि धौलागिरी गाउँपालिका 4 खामला स्थित बाँधतर्फको 3283.32 मिटर मध्ये हालसम्म 1973 मिटर सुरुङ निर्माण गरिएको छ। बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ। हालसम्म समग्रमा 56% भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले बताउनुभयो। लुना बिल्डर्स एण्ड कन्ट्राक्टर्सले विक्रम सम्वत 2081 भदौ महिनादेखि मुख्य सुरुङ निर्माण थालेको थियो।
2: अखिल क्रान्तिकारीका विद्यार्थीहरूले सड़कमै खाना पकाएर ग्यास अभाव र आपूर्ति समस्याको विरूद्धमा प्रदर्शन गरेका छन्। काठमाण्डुको रत्नराजी क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेको हो। सो क्रममा विद्यार्थीहरूले देशभर देखिएको ग्यास अभाव र आपूर्ति समस्याको समाधान गर्न माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। बाढ़ीको कारण देखाउँदै ग्यास आपूर्तिको श्रृंखला नै बिग्रिएको छ। सरकारले आयात नियमित रहेको र अभाव सिर्जना नगर्न निर्देशन दिए पनि सहजता भएको छैन।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। संखुवा सभाको 556 चट्याङ लागेर एकजनाको मृत्यु भएको छ, दुईजना गम्भीर घाइते भएका छन्। 556 नगरपालिका 5 पोङराङमा गैराती वर्षासँगै आएको चट्याङ लागेर अलैंची केलाउँदै गरेका एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका हुन्। अलैंची भट्टीमा अलैंची केलाउँदै गरेका 28 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। हावाहुरी वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई 556 आधारभूत अस्पताल वानामा पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। चट्याङ लागेर सोही ठाउँका 64 वर्षीय पुष्पलाल कटवाल र 62 वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो। घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते 64 वर्षीय कटवाल र 62 वर्षीय दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। जोर्डनको मुवाफर सल्ती एयरबेसमा इरानले शक्तिशाली मिसाइल आक्रमण गरेको छ। बीबीसीका अमेरिकी समाचार साझेदार सीबीएस न्यूजले उक्त आक्रमणमा कैयौं अमेरिकी सैन्य विमान क्षतिग्रस्त भएको बताएको छ। रिपोर्टका अनुसार आक्रमणमा करिब 8 F-15 लड़ाकू विमानमा सामान्य क्षति पुगेको छ। एउटा A-10 थण्डरबोल्ट विमान पनि मिसाइलको चपेटमा परेको थियो। उक्त विमानको एउटा पखेटा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। A-10 सामान्यतया बर्थोग नामले चिनिन्छ। सीबीएस न्यूजसँग कुराकानी गरेका गुप्तचर स्रोतहरूले उक्त आक्रमणमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको बताएका छन्। अमेरिकी आक्रमणको जवाबमा जोर्डनमा रहेको अमेरिकी सेनाले 30 बढ़ी प्याट्रियट मिसाइल प्रहार गरेको थियो। इरानको उक्त आक्रमण अघि अमेरिकाले इरानका 5 तेल ट्याङ्करलाई निशाना बनाएको जानकारी दिएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध नोभेम्बरमा अन्त्य हुने मध्यावधि निर्वाचन लगत्तै समाप्त हुने सक्ने बताउनु भएको छ। ट्रम्पले संचार माध्यमसँग कुराकानी गर्दै इरान अब धेरै समयसम्म युद्ध जारी राख्ने अवस्थामा नरहेको बताउनुभयो। उहाँले त्यसबेलासम्म तेलको मूल्यमा गिरावट आउने सम्भावना रहेको पनि बताउनु भएको छ। ट्रम्पको यो भनाई टेक्सासमा रिपब्लिकन पार्टीको पहिलो मध्यावधि सम्मेलन हुनु अघि आएको हो।
2: र अब खेल समाचार। एसएससी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले ओमान सामु 148 रनको लक्ष्य दिएको छ। बायोमस ओभल क्वालालम्पुर मलेसियामा टस हारेर पहिले ब्याटिङमा आएको नेपालले खराब शुरूआत गर्दै 147 रनको मध्यम स्कोरको चुनौती पेश गर्यो। दिपेन्द्र सिंह ऐरीले सर्वाधिक 51 तथा बसीर अहमदले 47 रन बनाए। देव खनाले 13 र आसिफ शेखले 11 रन जोड़े। अन्य ब्याटरको प्रदर्शन निकै कमजोर रह्यो। नेपाललाई कम स्कोरमा समेट्ने क्रममा ओमानका जय विराम बढे डरा र हस नैन शाहले 3-3 विकेट लिए। अहिले ओमानले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा 20.1 ओभरको खेल सकिँदा ओमानले 6 विकेटको क्षतिमा 45 रन बनाएको छ। नेपाल एसिया कपमा छनौट हुने लक्ष्यसहित यो प्रतियोगितामा सहभागी भएको हो। यो प्रतियोगिताको उपाधि जितेमा नेपाल दोस्रो पटक एसिया कपका लागि छनौट हुनेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै विभिन्न विधेयक तथा राष्ट्रिय मानवाधिकार आयोगको वार्षिक प्रतिवेदन पेश हुने।
1: भोटेको सिबाड़ी लगायतका विषयमा छलफल गर्न मन्त्री परिषद बैठक बस्दै प्रधानमन्त्री राहत कोषमा 12.43 अर्ब भन्दा बढ़ी मौजदात।
2: अपर ब्याङ्कले एक जल विद्युत आयोजनाको अडिट सुरुङ ब्रेक थ्रू मुख्य सुरुङको काम पनि केही दिनभित्र सम्पन्न हुने।
1: जोर्डनमा रहेका अमेरिकी एयरबेसमा इरानको शक्तिशाली आक्रमण। इरान युद्ध नोभेम्बर पछि अन्त्य हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
2: र एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई दियो 148 रनको लक्ष्य।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर
7: रेडियो बिहानी 97.6 MHz।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98511 87882, गोल्छी बजारको लागि 0104031 16 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका नौ आरुघाट बजार बंगैचा गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
11: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
12: बाबा बाबा म टाढो स्कुल जान्न।
13: म पनि स्कुल जान्न मम्मी।
14: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
15: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
14: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
16: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
16: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
16: 9861-7045-47।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 97 437 437।

0: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
1: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: लस्त है मेहबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा।
4: रेडियो बिहानी समय संकेत यति बेला दिउँसोको 1 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 7 78।

0: गरिब परिवारकी छोरी र म धनी परिवारको छोरा। हाम्रो उमेर त मिल्दैन तर प्रेम बस्यो। हाम्रो प्रेम सम्बन्ध थाहा पाएर मेरो बुवाले गुन्डा लाएर सुरक्षालाई कुट्न लगाए। त्यसपछि हामी भाग्ने क्रममा यहाँ आइपुग्यौँ।
1: यो माया भन्ने चिज यस्तै रहेछ। यो हस्पिटलमा पनि एउटा यस्तो व्यक्ति छ जसलाई माया

0: रेडियो बिहानी 97.6 MHz।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
1: 9851878882, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
3: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
3: 9861975447।
8: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पर्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
11: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
12: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
12: 95-11-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
11: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
13: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
14: छैन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454। 9861075447।

0: रेडियो बिहानी 97.6 MHz
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
6: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिवल सिन्हा।
8: सम्पर्क मोबाइल 97-41-031-429।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ

0: सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी ओम टंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: मैले गहना लिएर थिएँ।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन? अनि कहाँबाट लिएर आने गहना?
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
5: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
5: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
10: 98-61-97-65-47।
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98-512-40-934।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: ग्यास अभाव सहज हुँदैन भन्ने अभिव्यक्ति दिनुभएकी उद्योग मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा पछि रुँदै मन्त्रालयबाट विदा। सप्तरीमा सड़कमै महिलाले बच्चा जन्माएको घटना संसदमा उठ्यो। अस्पताल गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य, घटनाको छानबिन हुँदै। रसुवा बाढ़ीमा बेपत्ताहरूको आधिकारिक सूचना दिन संसदमा माग। संसदीय विशेष समिति गठनबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको निर्णय। उत्तर कोरियाली नेता किम जोङद्वारा विदेशी मोर्चामा खटिएका कोरियाली सैनिकको प्रशंसा। युद्धविरोधी रूसी नागरिकलाई पुटिनको दल विरूद्ध मतदान गर्न रूसी विपक्षी नेता यासिनको आह्वान। र एसीसी प्रिमियर कप दिपेन्द्रको अलराउण्डर प्रदर्शनमा फाइनलमा नेपाल जितेसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्ने। फाइनल खेल शनिबार हुने।

0: ليليايو نايا إلزي إسنسيال سيريز أبا كفاية ملما ريفريجيريتر واسينج مسين إيسي كو كومبليت رينج 10 بس كو وارنتي سا 0% نو كوست إيماي ناغريكتا باي بوكسا هرك غر كو خوشي غر غر ما إلزي إلزي لايفز جود
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं उद्योग मन्त्री यादवको राजीनामा सम्बन्धी खबरबाट उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ उहाँले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आज राजीनामा बुझाउनुभएका उहाँका संचार संयोजक कमल चौलागाईले जानकारी मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो वहाँको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानाकर्षण गराएका थिए आज बिहान उद्योग समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भन्नुभएको थियो अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन उहाँले भन्नुभएको थियो उहाँ त्यतिमै मात्र रोकिनु भएको थिएन उहाँले हाल संचालनमा रहेका 58 ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने सम्म बताउनु भएको थियो देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन दुईवटा मात्रै भए पुग्छ उहाँले भन्नुभएको थियो यति बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार भएको छ उपभोक्ताहरू एउटा सिलिण्डर ग्यास पाउन रात दिन लाइनमा बस्न बाध्य भएका छन् भने अर्कोतिर ग्यास पाइहाले पनि 2060 रूपियाँ पर्ने ग्यासलाई 3000 रूपियाँसम्म तिर्न बाध्य भएका छन् नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैले पालै पालो ग्यास आइरहेको तथ्याङ्क सार्वजनिक गर्छन् तर सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्याङ्क जस्तो छैन बजारको अवस्था उपभोक्ता भने घण्टौं लाइन बस्दा पनि ग्यास पाउँदैनन् संसदीय समितिमा मन्त्रीले भन्नुभएको थियो सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालले गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको सिंह अस्पताल अगाडि गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ भने अस्पतालले घटनामा छानबिन गरी दोषीलाई कार्यवाही गर्ने जनाएको छ आज अस्पतालले विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरी दोषी देखिएका व्यक्तिलाई कार्यवाही गर्ने जनाएको हो अस्पतालको गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै संवेदनशील र गम्भीर विषय भएकाले अस्पताल प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ विज्ञप्तिमा भनिएको छ घटनाको वास्तविक तथ्य पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन अघि बढ़ाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानून तथा नियम बमोजिम आवश्यक कार्यवाही गर्ने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ यस्तै अस्पतालले सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भएमा समेत अस्पताल त्यस समितिलाई आवश्यक सम्पूर्ण सूचना कागजात सहयोग उपलब्ध गराउन समेत भनेको छ बुधबार राति 2 बजे 30 वर्षीय बबिता आफ्नासहित अस्पताल जानुभएको थियो अस्पताल पुग्दा उहाँलाई सुत्केरी व्यथा लागेको थियो अस्पताल पुगेपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरी प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरिएको अस्पतालले जनाएको छ अस्पतालका अनुसार उहाँसँग आवश्यक जाँच सम्बन्धी कुनै रिपोर्ट नभएकाले अति आवश्यक जाँच गर्न सुझाव दिएको थियो त्यसपछि बबिता र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको सयमा नभएको भन्दै अस्पतालले जनाएको छ यता सड़कमै महिलाले बच्चा जन्माएको घटना आज संसदमा उठेको छ राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रपाका सांसद खगेन्द्र कर्णले राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठाउनु भएको हो उहाँका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल जानुभएको थियो तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन महिलासँग 2500 मात्रै रहेकाले भर्ना गर्न नपाएको उहाँले बताउनुभयो राजविराज नगरपालिका 14 पटसाई बस्ने हरिराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएकै कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उहाँले संसदमा बताउनु भएको छ र यो विषयमा सांसद कर्णले सरकारसँग जवाब पनि माग गर्नुभएको छ नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढ़ीमा बेपत्ता भएकाहरूको घर परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले सम्पर्कविनहरूमध्ये आधिकारिक सूचना उपलब्ध गराउन सरकारले ध्यानाकर्षण गराउनु भएको हो सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेर परिवारजनलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु, सांसद बुढाले भन्नुभएको छ। उहाँले भोटेकोशी बाढ़ीबाट आफ्नो गृह जिल्ला डोल्पालाई प्रत्यक्ष रूपमा छोएको बताउनु भएको छ। सांसद बुढाका अनुसार डोल्पा घर भई रसुवामा काम गर्दै आएका व्यक्तिहरू बाढ़ीपछि केही सम्पर्कविहीन भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513183667, धुन्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईको साथमा छौं। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 12,43,10,041 मौजदा छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 मौजदा छ। यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदा जोड्दा कोषको कुल रकम 12,43,33,10,041 पुगेको कार्यालयले जनाएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनस्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलहरूको बैठकले सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यान आकर्षण गराउने निर्णय भएको उहाँले बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। नेपाल प्रहरीले आर्थिक वर्ष 2081-82 आत्महत्या सम्बन्धी 6,852 घटना दर्ता भएको जनाएको छ। आर्थिक वर्ष 2080-81 7,221 आत्महत्याबाट मृत्यु भएको तथ्याङ्क आयोगले सार्वजनिक गरेको छ। सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्य लक्ष्मी क्याम्पस गेटमै खाना पकाएका छन्। अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले आज क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक आलु पकाएर खाएका हुन्। बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढ़ाई छाडेर लाइनमा बस्न थालेका छन्। कतिको डेरामा खाना पाक्न छाडेको छ र कतिपय विद्यार्थीले आफूहरू चाउचाउ बिस्कुटको भरमा बाँच्नु परेको गुनासो गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। उत्तर कोरियाली नेता किम जोङ उनले देशको 78 स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कार्यवाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रूस युक्रेन युद्धमा प्याङगोङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन्। बुधबार आयोजित एक कार्यक्रममा किमले विदेशमा तैनात उत्तर कोरियाली सेनाका कमाण्ड तथा सैनिक प्रति विशेष कृतज्ञता र गहिरो सम्मान व्यक्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ। यता निर्वाचित रूसी विपक्षी नेता इलिया आसिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल युनाइटेड रसिया विरूद्ध मतदान गर्न युद्धविरोधी रूसी नागरिकलाई आह्वान गरेका छन्। यासिनले सेप्टेम्बर 20 दिउँसो युद्धविरोधी नागरिकलाई मतदान केन्द्रमा एकै समयमा पुगेर सत्तारूढ दल विरूद्ध मतदान गर्न आग्रह गरेका हुन्। अब खेल खबरको पालो भएको छ। नेपाल एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा नेपालले ओमानलाई 87 रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछाएको ओमान 18.1 ओभरमा 60 रनमै अल आउट भयो। उसका लागि जतिन्दर सिंहले 25 तथा जितेन रमानले 13 रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई दुई विकेट लिएका थिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल 45.4 ओभरमा 147 रनमा अल आउट भएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन भन्ने अभिव्यक्ति दिनुभएकी उद्योग मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा पछि रुँदै मन्त्रालयबाट विदा। सप्तरीमा सड़कमै महिलाले बच्चा जन्माएको घटना संसदमा उठ्यो। अस्पताल गेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य सामान्य, घटनाको छानबिन हुँदै। रसुवाबाड़ीमा बेपत्ताहरूको आधिकारिक सूचना दिन संसदमा माग। संसदीय विशेष समिति गठनबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलको निर्णय। उत्तर कोरियाली नेता किम जोङद्वारा विदेशी मोर्चामा खटिएका कोरियाली सैनिकको प्रशंसा। युद्ध विरोधी रूसी नागरिकलाई पुटिनको दल विरूद्ध मतदान गर्न रूसी विपक्षी नेता एसिनको आह्वान। र दिपेन्द्रको अलराउण्डर प्रदर्शनमा ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा। जितसँगै नेपालले अब उपाधिका लागि युएसँग खेल्ने। फाइनल खेल शनिबार हुने। अहिलेलाई नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843062616 र 9810323354।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भनाइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ
6: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
6: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्य मा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
11: 98167045।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपीएस इन्टरनेट जडान टोनर रिटेल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: दशमलव छ मेगाहर्ज
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बाबा बाबा म टाढो स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
6: 98167045 47।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाई विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईलाई तपाई संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईलाई दिने सामग्रीले पनि तपाईलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भइपरि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाईजहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। जे होस्, रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: रेडियो बिहानी 97.6 MHz।
2: बुढी हेर त, लाऊ
3: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
1: रेडियो बिहानी 97.6 MHz।
3: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल, धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोरमा नगर फारममा असिम चमटार की ट्रनेलमा सिङबे सुर सिङजेपल मुबा होले सिङबे सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102420470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा
9: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
10: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
9: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
10: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
9: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
10: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
9: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
10: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोपराइटर किरण बिक सम्पर्क 0105905030 र मोबाइल नम्बर 9860245049 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 9851108878 र 9908888778।
6: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु, के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाइ, हामीले यो निरन्तर अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकबाट चाहिँ अध्ययन गरिरहेका छौं, जहाँ हामीले हाम्रो जीवनलाई चाहिने र निकै नै आशिषमय अध्ययनहरू चाहिँ थाहा गरिरहेका छौं र एक आशिषमय समयलाई पनि बिताइरहेका छौं भने आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरूमा रहेर चाहिँ यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौ?
3: भाइ, आज हामी भजन संग्रह 144 देखि 149 सम्मका खण्डहरूबाट अध्ययन गर्दैछौ। यी भजनहरूले परमेश्वरको युद्धमा सहायता, उहाँको महान उद्धार, राष्ट्रहरूबीच उहाँको महिमा, सृष्टिको स्तुति र परमेश्वरका जनहरूको विजयपूर्ण आराधनालाई प्रकट गर्दछन्।
2: भनेपछि दाइ, यी भजनहरूले परमेश्वर केवल व्यक्तिगत जीवनका परमेश्वर मात्र होइन, राष्ट्रहरू र सम्पूर्ण सृष्टिमाथि शासन गर्नुहुने महान राजा हुनुहुन्छ भन्ने कुरा हो।
3: हो भाई, यी आजको अध्ययन गर्ने भजनहरूमा दाउदले परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो बल र आफ्नो युद्धमा प्रशिक्षक भनेर वर्णन गर्दछन्। साथै परमेश्वरको राज्य अनन्त छ र उहाँको महिमा असीम छ भन्ने घोषणा गर्दछन्। उहाँ सबैलाई भलाइ गर्नुहुन्छ र उहाँका कामहरू न्यायपूर्ण र करूणामय छन् भनी उनी स्वीकार गर्दछन्। कि मानिस त क्षणिक छ तर परमेश्वरको सहायता बिना कुनै पनि विजय सम्भव छैन भन्ने सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौ।
2: भनेपछि दाइ, आजको दिनले हामीलाई मानिसमा होइन परमेश्वरमा भरोसा गर्न सिकाउँछ र परमेश्वरको शक्ति र उहाँको सृष्टिमाथिको नियन्त्रण चाहिँ आज हामीले देख्न पाउनेछौ, होइन त?
3: हजुर भाइ, र त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र हाम्रो बल हुनुहुन्छ, उहाँ सम्पूर्ण सृष्टिको राजा हुनुहुन्छ र उहाँको नाम सधैँ स्तुति योग्य छ। त्यसैले मनको तयारीसहित आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 देखि 149 अध्यायसम्मबाट देख्न गइरहेका छौ। त आउनुहोस् हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ यो सुन्दर समयको लागि तपाईँले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईँको वचन अध्ययन गर्न सकौं र तपाईँको वचनबाट आशिषित हुन सकौं। प्यार प्रभुजी, तपाईँ हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौं र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 देखि 149 अध्यायसम्मबाट देख्नेछौ। त सबभन्दा पहिले हामी भजन संग्रह 144 अध्यायबाट देख्न गइरहेका छौ। यो दाउदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 मा उल्लेखित विषय सूचीसँग मिल्दोजुल्दो छ, जुन यसरी आरम्भ भएथ्यो। भजन संग्रह 18 अध्याय 1 र 2 पदमा भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन संग्रह 18 अध्याय 6 पदमा दाउदले भने, मेरो आपदमा मैले परम प्रभुको पुकार गरे र मेरा परमेश्वर कहाँ चित्कार छोड़े, आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाउदको एक अनुभवबाट लेखिएको थियो जब उसलाई राजा साउलबाट छुटकारा दिएथ्यो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपदको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाउदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन संग्रह 144 पद 1 भनिएको छ, परम प्रभु मेरो चट्टान धन्यको हुनुहुन्छ जसले मेरा हातलाई युद्ध गर्न र मेरा औंलाहरूलाई लड़ाई गर्न सिकाउनुहुन्छ। दाउदको यो भनाईको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर पुरानो नियमको परमेश्वर त युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाउदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैलाई रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुने थियो। अनि दुई पदमा भनिएको छ, मेरा करूणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने, मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करूणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिष्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करूणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमाण्डरको रूपमा बोलिरहेका छन्। अनि तीन पदमा भनिएको छ, हे परमप्रभु, मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ? किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्वको छैन। चार पदमा भनिएको छ, मानिस एक साँझ जस्तो मात्र हो, त्यसको दिन बिति जाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो, जीवन उहाँ बेगर उद्देश्यहीन अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढ़िरहेको थिएँ जसले भनेथ्यो, जब म नासभिलमा पास्टर थिएँ एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो र आफ्नो हातमा पुरानो बन्दुक पनि बोकेको थियो। उसले भन्यो, यदि तिमीले मलाई जिउनलाई कारण दिन सक्दैनौ भने म आफैलाई हत्या गर्नेछु। मैले उत्तर दिए, तिमीले मलाई अप्ठ्यारो स्थितिमा हाल्यौ, म कुनै त्यस्तो कारणको सोच्न सक्दिन कि किन तिमी आफैलाई हत्या गर्नुहुँदैन, तर म तिमीलाई यो भन्न चाहन्छु कि आफ्नो जीवनलाई हत्या गरेर आफ्ना समस्याहरूलाई समाधान गर्ने छैनौ। तिमीले बस यही मात्र गरिरहनेछौ पृथ्वीबाट आफ्नो समस्यालाई हटाएर त्यस्तो स्थानमा लगिरहेका छौ जहाँ कुनै समाधान छैन, तत्पश्चात त झन डरलाग्दो स्थितिको सामना गर्नेछौ, अर्थात नर्क, आगो र गन्धको तलाउ, जहाँ सधैँको निम्ति दारा केटाइ हुनेछ। तर त्यसको सट्टामा अहिले तिमीले परमेश्वरको निम्ति निर्णय बनाउन सक्छौ, जुनले तिम्रो जीवनमा उद्देश्यको थप्नेछ र तिमी आफ्नो जीवनलाई चाँडै नै खत्तम पार्ने स्थितिमा हुने छैनौ, किनकि तिमीले जीवनको अर्थ पाउँछौ। त्यसपछि जब तिमी कालगतिले मर्छौ, तिमी ख्रिस्टसँग उद्धारकर्तासँग हुन आफ्नो स्वर्गीय घरमा जानेछौ। मित्र, परमेश्वर बिनाको जीवन खाली रित्तो व्यर्थ हो। मैले केही साल पहिले विश्वमा एक धनी मानिसले आफ्नो आत्महत्या गरेको बारेमा पढेको थिएँ। उसका त्यति धेरै पैसाले उसको जीवनको बाँच्ने अर्थ उद्देश्य दिएन, बर उसले आफ्नो जीवनलाई अर्थहीन उद्देश्यहीन खाली रित्तो पत्ता लगायो। मेरो मित्र, येशु ख्रिष्ट बिना परमेश्वर बिना जीवन व्यर्थ छ, परमेश्वर बिनाको जीवन उद्देश्यहीन छ। अहिले परमेश्वरसँग दाउदको विन्तीको सुन्नुहोस्। पद पाँचमा भन्छन्, हे परमप्रभु, आफ्नो स्वर्गीय नुहाएर ओर्लनुहोस्, पहाड़हरूलाई छुनुहोस् र तीबाट धुवा उठ्नेछ। मित्र, यो मानव इतिहासमा र तमाम मानव घटनाहरूमा परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकारा हो। यो यसैया 64 अध्याय 1 र 2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाईँ ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाड़ी डढाए झैं र पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरूलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनु भए त। परमेश्वर कुनै दिन मानव इतिहासमा घुस्न गइरहनु भएको छ। मलाई थाहा छैन यो कहिले हुनेछ, तर निश्चय नै एक दिन उहाँले यो गर्न गइरहनु भएको छ। छ पदमा भनिएको छ, बिजुली चम्काएर तिनीहरूलाई छिन्न भिन्न पार्नुहोस्, आफ्ना काणहरू छोडेर तिनीहरूलाई ध्वंस पार्नुहोस्। जब प्रभु फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँ दण्डमा आउनुहुनेछ। मित्र, नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो, परम प्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19 अध्याय 11 पदमा युहन्नाले स्वर्गीय उभ्रेको दर्शन देखे र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिँदथे जसले धार्मिकतामा इन्साफ र लड़ाई गर्नुहुन्थ्यो उसलाई देखेथे। यो परमप्रभु येशु ख्रिष्टको आगमन र शत्रुहरूमाथि विजयको तस्वीर हो। हुनसक्छ तपाईंलाई यो तस्वीर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्वीर हो। त्यस समयमा भजनकार भन्छन् 9 पदमा, हे परमेश्वर, म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 तारे वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, यो भन्दा पहिले गाउने छैनन्। त्यसपछि 145 अध्यायतिर पनि लागौं, यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करूणाको निम्ति स्तुति प्रशंसाको गीत हो, यो हालेलुया कोरस हो। 145 अध्याय 1 र 2 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौं, तर हरेक दिन हामीले सधैँ चाहे दुःखमा होस् चाहे सुखमा उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 पदमा भनिएको छ, परम प्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया करूणा प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गरियो। यसपछि पद 17 र 18 भनिएको छ, परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ, उहाँमा पुकारा गर्ने सबैको नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाई चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाई साँच्ची नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाई उहाँको उपस्थितिमा ख्रिष्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईसँग सधैँ अधिकार छ, अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाई उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैं उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं परमेश्वरको भलाइपनको लागि हालेलुया भजन। परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया। अनि बाँकी पाँच भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट खेदो दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन। त्यहाँ अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र हजार वर्षीय राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन संग्रह 146 अध्याय पद एकमा भनिएको छ, परमप्रभुको प्रशंसा गर ए मेरो आत्मा, परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खालि ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नु हुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुशी तुल्याउँछ। तीन पदमा भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि मानिसबाटको सहायता सधैँको निम्ति हुँदैन। मित्र, जसको शरीर माटोमा एक दिन मिल्न जानेछ जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। अमित्र, यो भजनमा दिएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन। ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको आठ पल्ट उल्लेख भएको छ। पद पाँचदेखि आठमा भनिएको छ, याकूबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ। जसले स्वर्ग र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत थोक, जसले सधैं सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोक्काहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले न्यौरेकाहरूलाई खड़ा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता उद्धारक हुनुहुन्छ। सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ। परमप्रभुको प्रशंसा गर, मतलब हालेलुया। त्यसपछि भजन 147 आदेतिर पनि लागौं। त्यहाँ हामी देख्छौ यरूशलेम प्रति र पृथ्वी प्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147 अध्याय पद एक र दुईमा भनिएको छ, परमप्रभुको प्रशंसा गर किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरूशलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि तीन पदमा भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका संकष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। चार पदमा भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद बाह्रदेखि चौधमा भनिएको छ, हे यरूशलेम, परम प्रभुको प्रशंसा गर, हे सियोन आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ। उहाँले तेरा छोरा छोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ। उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ। उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशु ख्रीष्ट यरुसलेममा आउनु भएको छ। यस समयमा यसैयाको अगमबाड़ी पूरा हुनेछ। यसैया 14:11-13 पदमा भनिएको छ, हे दुःखमा परेकी, आँधी बेरीले पछारिएकी, औ सान्त्वना नपाएकी, हेर म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्नेछु, निर्ण मणिहरूले तेरो जग बसाल्नेछ, मणिले तेरो गजुर र लाल मणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउनेछु, औ तेरा सबै छोरा छोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोरा छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। आगे पद 20 भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ। तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनुभयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरुसलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन संग्रह 148 लागौं। यहाँ हामी देख्छौं सारा सृष्टिमा परम प्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन संग्रह 148:1-3 भनिएको छ, परम प्रभुको प्रशंसा गर, स्वर्गबाट परम प्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर, हे उहाँका सारा दूतगण हो उहाँको प्रशंसा गर, हे उहाँका सारा तारा मण्डल हो उहाँको प्रशंसा गर, हे सूर्य र चन्द्र उहाँको प्रशंसा गर, हे ज्योति दिने तारा हो उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठेटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परम प्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 पनि लागौं। 149:1 पदमा भनिएको छ, परम प्रभुको प्रशंसा गर, परम प्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौं जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशु हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्मा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौं कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जंगलको बीचमा हुन्छौं वा झरनाहरूको नजिकमा हुन्छौं वा नदीहरूको छेउमा हुन्छौं या समुद्रको किनारामा हुन्छौं, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौं। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौं। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति, अनि निम्न पदहरूमा हामीसँग राष्ट्रहरूको, जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद 6-9 भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई तिनीहरूका राजालाई संगलाले र तिनीहरूका भारदारहरूलाई उहाँको महान कार्यको निम्ति उहाँको भलाइको निम्ति करुणाको निम्ति अनि निम्न पदहरूमा हामीसँग राष्ट्रहरूको जाति जातिहरूको

0: आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डण्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन संग्रह 2:9 भनिएको छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ। मित्र, हाम्रा परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौं जुन इन्साफको दिनतिर बढ़िरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउ।
1: दाइ, आजको अध्ययनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन, सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
2: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करूणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन् तर परमेश्वर कहिले परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौ कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो र परमेश्वरका जनहरू आनन्द र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
2: हो त भाइ, सबै कुरा आकाश, पृथ्वी, प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ, तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौ।
1: त्यसो भए दाई, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू आज आफैलाई सोधौं, के हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ? के हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौं?
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850409034।

0: होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
4: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
3: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
3: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
4: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
3: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
4: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 0105905733 र मोबाइल नम्बर 9860245049 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
5: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरादिङ प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204770 असेम 9851187882 फोन सिङ जिम सेगो है रोमा

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज।
3: आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्।
4: फोजी बोल्टे
5: नेपाल टेलिकम राष्ट्रको संचार।
6: अब समाचार विस्तारमा। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले असोज 6-10 गतेसम्म हुने संयुक्त राष्ट्र संघको 81 महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने र अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
7: संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
6: बैठकले काठमाण्डु, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहका 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल, सदस्यमा रामशरण साकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। सांसदहरूले भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोज उद्धार कार्यलाई थप तीव्र बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भोटेकोशी बाढ़ीका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको भन्दै यस्तो अवस्थामा सबै मिलेर विपदको सामना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सांसद मोहन आचार्यले बाढ़ीका कारण प्रभावित बालबालिकाको शिक्षाका लागि विशेष प्याकेज को व्यवस्था गर्न, उद्योगी व्यवसायका लागि पनि राहत प्याकेजको व्यवस्था गर्ने, घटनाले धेरै क्षति भएका स्थानमा बीमालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले भोटेघोसी बाढ़ीका कारण देशले बेहोर्नु परेको अपूरणीय क्षतिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै विपदका बेला सरकारले अन्य देशहरूसँग सहयोग लिएर भए पनि आफ्ना नागरिकको ज्यान जोगाउन लाग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले एकातिर भोटेकोशी बाढ़ीले नागरिकहरू पीड़ित भइरहेको अवस्थामा अर्कातिर ग्यास अभावले थप पीड़ामा पुगेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका नागरिकका परिवार अझै पनि उनीहरू जीवितै फर्कने आशामा रहेकाले खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले भोटेकोशी बाढ़ीबाट प्रभावित तथा सहाराविहीन भएका नागरिकलाई सरकारले तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले जेएनजी विद्रोहका बेला मृतकका आफन्त र घाइतेहरूसँग गरिएका सम्झौता पूरा गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। खाना पकाउने एलपी ग्यास अभावका कारण कैयौं नागरिक समस्यामा परेको, विद्यार्थीहरू विद्यालय जाने समयमा ग्यासका लागि लाइन लाग्नुपर्ने अवस्था आएको प्रति ध्यानाकर्षण गराउँदै सहज उपलब्धताको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। यस्तै सांसदहरूले विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण बाढ़ीले बगाएर नागरिकहरू बेपत्ता भएको, पहिरोले घर भत्काउँदा कैयौं घर परिवार विस्थापित हुनु परेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पीड़ितहरूको खोज उद्धार तथा उचित राहत र पुनस्थापनाका लागि पहल गर्न माग गर्नुभयो। बैठकमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेउट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गरिएको छ। यसै गरी बैठकले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 26 गते शुक्रबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको आजको बैठकमा समय मागेर कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रश्न पार्नुभयो। वहाँले भदौ 23 गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रश्न पार्नुभयो। सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले कानून मन्त्री गौतमले कानून बनाउन राष्ट्रिय सभाले असहयोग गरेको भनी समाचारमा आएको विषयप्रति आपत्ति जनाउनु भएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपत्तिका पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। बैठकमा सांसदहरूले भोटिकोशी बाढ़ी प्रभावितको क्षतिको वैज्ञानिक मूल्यांकन गरिनुपर्ने जलवायु अनुकूलन कार्यक्रम प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले खाना पकाउने ग्यासको कालो बजारी रोक्नुपर्ने बाढ़ी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको आपूर्ति गरिनुपर्ने र राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सुत्केरी हुन भर्ना भएकी महिलालाई पैसा नभएका कारण अस्पतालबाट निकालेकोमा आपत्ति जनाउँदै अस्पताललाई कार्यवाही गर्न माग समेत गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गते बुधबार सभा 1 बजे बस्नेछ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्री शाहले शपथ लिनुभएको हो। यसअघि आजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको थियो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले बगाएको ताँदी खोलाको पुल पुनर्निर्माण गरी संचालनमा ल्याइएको छ। पुल संचालनमा आएसँगै धादिङको गल्छीदेखि रसुवाको धुन्तेसम्मको मुख्य सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीबाट अवरूद्ध सड़क संचालनमा ल्याउन नेपाली सेना र सड़क विभागको सहकार्यमा ताँदी खोलामा ट्रिपल सिंगल रिइन्फोर्स्ड प्रकारको पुल निर्माण गरिएको थियो। लम्बाई 57.9 मिटर र चौडाई 5.5 मिटर रहेको पुलको भार वहन क्षमता 60 टन रहेको नेपाली सेनाले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रमा अवरूद्ध सड़क भदौ महिनाभित्रै यातायात सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र बनाइएको छ। कृष्णभीरमा पहाड़ काटेर करिब 250 मीटर नयाँ ट्र्याक निर्माण गर्न 10 मेसिन र 30 कर्मचारी खटिएका छन्। सशस्त्र प्रहरी नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक 12 घण्टासम्म काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नयाँ ट्र्याकसँगै पहिरो रोकथामका लागि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ। यस मार्गका अन्य 5 स्थानमा गएको पहिरो पन्छाउने र दुवै दुईतर्फी यातायात खुलाउने काम भइरहेको छ। यसै क्रममा सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकहरूले 4 दिनसम्म द्रुत अध्ययन गरी कृष्णभीरको पहाड़ काटेर 250 मीटर नयाँ ट्र्याक बनाउने पहिलो विकल्प सुझाएका थिए। कृष्णभीर क्षेत्रमा बाटो अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा ग्यास चिनी लगायतका अत्यावश्यक सामग्रीको अभाव देखिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन्। सिंहदरबार स्थित कंग्रेस संसदीय दलको कार्यालयमा आज भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढ़ीपछिको खोज उद्धार र राहतमा अहिलेसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमी कमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ। काम गर्ने सिलसिलामा केही कमी कमजोरी रहे शुरूआती दिनमै केही सरसल्लाह भएको भए कमजोरी देखिन्नथ्यो होला भन्ने बारेमा छलफल भयो। बैठकपछि नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उपनेता पद्म अरियालले संचारकर्मीलाई जानकारी दिनुभयो। बैठकले प्रभावित नागरिकको उद्धार र राहतसँगै घरबार विहीनलाई तत्काल अस्थायी पुनर्स्थापनाको काममा लाग्न सरकारलाई सुझाव दिएको छ। सरकारको अभियानमा विपक्षी दलका तर्फबाट सम्पूर्ण सहयोग गर्ने बैठकले निर्णय गरेको छ। विपत्तिको सामना गर्न सरकारले अघि सारेका हरेक कदममा विपक्षीको साथ रहने स्पष्ट पारिएको छ। बैठकमा कंग्रेस एमाले नेपाल कम्युनिष्ट पार्टी श्रम संस्कृति पार्टीका संसदीय दलका पदाधिकारी सहभागी हुनुहुन्थ्यो। संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी प्रारूप महासन्धि अन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफमा यथाशक्य छिटो सम्बोधन गर्ने विषयमा कोषका संचालक समितिले पहल गरिरहेको जनाएको छ। विनाशकारी भोटेकोशी बाढ़ीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ 15 गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गरी पठाएको हो। हानि र नोक्सानी सम्बोधन कोषको संचालक समितिको सह अध्यक्षको हैसियतमा आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोशी बाढ़ीका कारण भएको ठूलो हानि र नोक्सानीप्रति नेपालका जनताप्रति समवेदना व्यक्त गर्नुका साथै पत्र मार्फत नेपाली जनताप्रति अटुट ऐक्यबद्धता प्रकट गरिएको छ। प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि संचालक समितिले कोषको विद्यमान जनादेश ढाँचा संरचना नीति र प्रक्रियाहरू भित्रका विकल्प हरूमा विचार गर्न सिफारिश गरेको जनाएको छ। पत्रमा नेपाल सरकारले प्रारम्भिक मूल्यांकन आधिकारिक तथ्याङ्क उपग्रह स्याटेलाइट जानकारी र क्षति अनुमान उपलब्ध गराउन व्यक्त गरेको तत्परताको उच्च सराहना गरिएको छ। सांसदहरूले जलवायु परिवर्तनका चुनौती र संकटहरूको सामना गर्न भू राजनीतिक सहकार्य सहित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरूले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट कृषि तथा प्राकृतिक स्रोतमा ठूलो क्षति पुगेकाले नदी तथा पर्वत संरक्षणका विषयमा अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताउनुभयो। विपदपछिको वातावरणीय पुनस्थापनासँगै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्ति को मुद्दा सशक्त रूपमा उठाउनु पर्नेमा पनि सांसदहरूले जोड़ दिनुभयो। बैठकमा वातावरण विज्ञहरूले नेपालमा विपदपछि कृषिमा किसानको निर्भरता र विपद जोखिम सामना गर्ने क्षमताका आधारमा क्षतिपूर्ति तथा पुनर्स्थापनामा लक्षित लगानी गर्नुपर्ने सुझाव दिनुभयो। कृषि तथा विपद नीति र जलवायु वित्त मार्फत विपद जोखिम न्यूनीकरण तथा उत्थानशीलता निर्माणका कार्यलाई प्राथमिकता दिनुपर्ने समेत विज्ञहरूले बताउनुभयो। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रतिनिधिहरूले बाढ़ीका कारण लाङटाङ राष्ट्रिय निकुञ्ज सहित रसुवा र नुवाकोटका जैविक विविधता दुर्लभ वन्यजन्तु तथा 461 हेक्टर वन क्षेत्रमा क्षति पुगेको जानकारी दिनुभयो। बैतडीमा निरन्तर वर्षाको कारण बाढ़ी पहिरो र नदी कटानले 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। बैतडीका सिंगास गाउँपालिका डिलासैनी गाउँपालिका सुर्नैया गाउँपालिका र पुरचौड़ी नगरपालिकाका नागरिक उच्च जोखिममा रहेका छन् भने त्यस्ता जोखिमयुक्त बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरणका लागि स्थानीय तहहरूले काम गरिरहेको जनाएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: बैतडीका नदी तटीय क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि बस्ती सार्ने तयारी भइरहेको छ। सिगास गाउँपालिका वडा नम्बर 5 र 6 पर्ने सेती नदी किनार ढुंगाड आसपासका तटीय क्षेत्रमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि उक्त क्षेत्रमा बसोबास गर्ने 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताउनुहुन्छ प्रमुख जिल्लाधिकारी मैना अरियाल।
4: मैले वान बाई वान कुरा गर्दाखेरि सेती नदीको बढेर त्यहाँ चाहिँ बस्तीहरू जोखिममा छन्।
1: यस्तै जिल्लाको समलिया नदीमा समेत जलस्तर बढ़दै गएपछि डिलासिनी गाउँपालिका वडा नम्बर 1 र 2 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। वडा नम्बर 1 का वडाध्यक्ष कृष्ण कुमार धामी,
8: अहिलेसम्म मैले बुझ्दा जो त्यो चर्किएको ठाउँ भत्कियो ठाउँ हेर्दा जोखिम नै छ। वडा कार्यालयबाट पनि सूचना प्रकाशित गरिसके, प्रहरी चौकी सीमाबाट प्रहरी सहित लिएर त्यसको अध्ययन अवलोकन गर्यो।
1: यस्तै पुर्चौनीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दीपक कुमार राय,
8: पहिरो परेको कहीँ जोखिम नभएको त्यस्ताहरू छ, तिनीहरूलाई चाहिँ अब सुरक्षित स्थानमा सार्नदेखि लिएर सबै हामीले गरिरहेका छौँ र निरन्तर सूचना पर्वहरू हाम्रो चौकी लेभलदेखि लिएर सबैलाई गरेर
1: जिल्लाको सुर्नाई गाउँपालिका वडा नम्बर 4, 8, 6 समेत पहिरोको उच्च जोखिम रहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
6: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपदका समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शव गृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा 50 शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढ़ाइनेछ। त्यस्तै चिकित्सक चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान बीपी कोइराला पाटन पोखरा राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शव गृह निर्माण तथा क्षमता विस्तार गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलवासेले आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलवासेले नेपालको संविधान बमोजिम आयोगको आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम तथा गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको आयोगका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सभामुख डोलप्रसाद

0: संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन्। तर अहिलेसम्म केही काम हुन सकेको छैन। अध्यक्ष रावल:
1: स्थानीय सरकार, केन्द्र, प्रदेश, उहाँहरू आउने हेर्ने जाने मात्र हो। अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। चार पाँच वर्ष अगाडिदेखि नै नदीको तलबाट काट्दै काट्दै आइसकेको छ।
0: त्यस स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टिकापुर नगरपालिकाको वडा नम्बर 5-9 क्षति पुगाउने देखिन्छ। त्यसका साथै सत्ती कर्णाली सामुदायिक वन क्षेत्र पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी:
2: वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा चित्र कटान भइरहेको छ। जातिरा सत्ती वन गाउँको नदी पनि कटान भइरहेको छ। डल्लो बस्तीको लागि एकदमै जोखिम रहेको छ। नियन्त्रणका लागि बारम्बार हामीले प्राणी जमरा कुनै आयोजनामा पनि जानकारी गराएका छौँ। उहाँसँग तटबन्ध भइदिनुपर्छ भनेर माग गरेका छौँ। कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि जानकारी गराएका छौँ। विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका छौँ। पहल त अहिलेसम्म कहीँबाट भएको छैन।
0: यसका साथै अहिले कर्णाली नदीले टिकापुर नगरपालिका वडा नम्बर 8 बनगाउँ, श्रीलंका, अर्नुवा लगायतका क्षेत्रमा पनि कटान गरिरहेको छ। त्यसबाट पनि कर्णाली नदी गाउँतिर पस्ने खतरा बढ़ेको भन्दै त्यहाँका नागरिकहरू पनि चिन्तित भएका छन्। यस विषयमा सरकारवालाहरूले बेलैमा सचेत हुन जरूरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
3: संखुवा सभामा चट्याङ लागेर 1 मृत्यु भएको छ भने 2 घाइते भएका छन्। चट्याङ लागेर 5 खपन 8 पोखराङमा अलैची भट्टीमा अलैची खेलाउँदै गरेका 28 उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। चीनको एक बन्दरगाहमा रोकिराखिएको विदेशी ध्वजावाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा 25 मृत्यु भएको र 5 बेपत्ता भएको चिनिया संचार माध्यमले जनाएका छन्। पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गोमा आगो लाग्दा कम्तीमा 25 मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ। सीसीटीभीका अनुसार जहाजमा चालक दलका सदस्य सहित 42 कर्मचारी रहेका थिए। आग लागेपछि 12 सकुशल उद्धार गरिएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भदौ 10 रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछिको पुनर्निर्माणका लागि सरकारले 7,23,31,52,00,000 आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,00,000,000 लाग्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो।
6: अहिलेसम्मको प्रारम्भिक नतिजा हो। यसलाई अन्तिम रूप दिन र हामीले पीडीएनए भनेर भन्छ विपद पछिको आवश्यकता मूल्याङ्कनको काम अझै गर्न बाँकी छ। यसका लागि हामीले विभिन्न प्रारूप तयार पारिरहेका छौँ। कसरी जाने, हामीले यसका लागि प्रश्नावली निर्माण गर्ने, विभिन्न उपसमितिहरू बनाउने, विभिन्न क्षेत्रहरू अझ बढी प्रष्ट रूपमा सुत्याउने कामहरू भइ नै रहेछन्। जुन प्रतिवेदन सार्वजनिक भएको छ यसले देखायो के हो त भन्दा सबैभन्दा बढी क्षति पूर्वाधारको क्षेत्रमा भएको छ। 46% हाराहारीमा यो जति क्षति भएको छ यो क्षतिमा सबैभन्दा डिजास्टरको इफेक्ट, डिजास्टरको प्रभाव, यो विपदको प्रभाव चाहिँ पूर्वाधारको क्षेत्रमा परेको छ भने त्यसपछि यो कृषि उद्योग लगायतका उत्पादनशील क्षेत्रमा परेको छ र त्यसपछि गएर सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा यो यसको असर परेको छ भन्ने देखाएको छ।
5: प्रतिवेदनले पुनर्निर्माणलाई 2 विभाजन गरेको छ जस अनुसार आगामी 6 तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,00,000,000 र दीर्घकालीन पुनर्निर्माणका लागि 7,14,58,00,000,000 खर्च हुने अनुमान गरिएको छ। जर्मनीले रसुवाको भटेकोसी बाढ़ी पीड़ितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि 80,00,000 युरो प्रदान गरेको छ। सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्र मार्फत सहयोग प्रदान गरिएको नेपाल स्थित जर्मनी दूतावासले जनाएको छ। जर्मनीले यसअघि 5,00,000 युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो। बिहिबार नेपाली शेयर बजार परिसूचक नेप्से 13.85 घटेको छ। अघिल्लो दिन पनि नेप्से 15.43 घटेको थियो। बिहिबारको कारोबारपछि नेप्से 2,531 कायम भएको छ। बुधबार 4,19,00,000,000 कारोबार भएकोमा बिहिबार 3,99,00,000,000 कारोबार भएको छ।

0: ल अब खेल समाचार अजय बमबाट।
1: नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको सेमी फाइनलमा ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। यो सँगै एसिया कप नजिक रहेको नेपालले संयुक्त अरब इमिरेसन युएसँग खेल्नेछ। युएले दोस्रो सेमी फाइनलमा हङकङलाई 7 विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। नेपालले ओमनलाई 87 रनले पराजित गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमन 28.1 ओभरमा 60 रनमा अल आउट भयो। नेपालका लागि कप्तान सञ्जीव लामिछाने र दिपेन्द्र सिंहरीले 3-3 विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रनको यो फल मनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंहरीले सर्वाधिक 51 रन बनाए। त्यस्तै बसिर अहमदले 47 रन बनाउँदा देव खनालले 13 रन तथा आसिफ शेखले 11 रन बनाए। त्यसबाहेक अन्य खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपाल भलिबल लीग एनभीएलको लीग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेस वारिसलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा कर्णाली शिवराजले मधेस वारिसलाई 25-20, 21-25 र 25-19 पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णालीले अब प्लेअफमा काठमाडौँसँग खेल्नेछ। यी दुवै टोली मध्ये विजय टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासलाई 3-1 हराएको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.6, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.6, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर, पोखराको अधिकतम 29.6, न्यूनतम 22.8, वर्षा 5.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 23.5, वर्षा 45.3 मिलिमिटर, र दिपायलको अधिकतम 33, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 8.7 मिलिमिटर। अन्त्यम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। भदौ 10 गतेको भोटेकोशी बाढ़ी पश्चातको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने आकलन। नुवाकोट स्थित ताँबी खोलाको पुल पुननिर्माण गरी संचालनमा। धादिङको गल्छीदेखि रसुवाको धुन्चेसम्मको सड़क

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गर्ने मन्त्री परिषदको निर्णय र सुवा बाढ़ीको क्षति पुननिर्माण गर्न 7 खर्ब 23 अर्ब 31 करोड आवश्यक। ग्यास संकटबीच नयाँ उद्योग मन्त्री खाली सिलिण्डर बोकेर लाइनमा बसेको नागरिकको प्रश्न, अब ग्यास कहिले आउँछ? र ओमानलाई हराउँदै नेपाल एससीसी प्रिमियर कपको फाइनलमा।
0: कार्यक्रम शुरू गरौं प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत सम्बन्धी प्रसंगबाट। सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले असोज 6 देखि 10 गतेसम्म संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने भ्रमणलाई स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षति तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपदको विषय अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनुहुनेछ। यसअघि परराष्ट्र मन्त्रीलाई महासभामा पठाउने निर्णय भए पनि भदौ 10 गतेको बाढ़ीपछि प्रधानमन्त्री स्वयं सहभागी हुने निर्णय गरिएको हो। बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याज नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ। त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङका गरीब घर परिवारको सूची स्वीकृत गरिएको छ। मन्त्री परिषदले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। सहसचिव विनोद बहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिवमा बढुवा गरी क्रमशः लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी समेत दिइएको छ। ग्यासको अभाव, उपभोक्ताको लामो लाइन, बजारमा बढ़ेको मूल्य र सरकार तथा व्यवसायी बीचको आरोप प्रत्यारोप बीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ भने उक्त स्थानमा प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा सुनसरी क्षेत्र नम्बर 4 निर्वाचित सांसद दीपक कुमार शाह नियुक्त भई कार्यभार सम्हाल्न आइपुग्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन हुँदा नै मुलुकमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज थिएन। सरकार परिवर्तनपछि आपूर्ति व्यवस्था सुधारिने अपेक्षा गरिए पनि पछिल्ला महिनासम्म समस्या पूर्ण रूपमा समाधान हुन सकेन। पछिल्लो समय भने कृष्णवीरमा गएको पहिरो, रसुवाको बाढ़ी र त्यसपछि बिग्रिएको सड़क तथा ढुवानी व्यवस्थाले काठमाडौँ उपत्यकाको ग्यास आपूर्तिमा थप दबाव सिर्जना गर्यो। तर प्राकृतिक विपत्तिका कारण शुरू भएको आपूर्ति समस्या क्रमशः सरकारको व्यवस्थापन क्षमता, व्यवसायीको जिम्मेवारी र उपभोक्ताको अधिकारसँग जोड़िएको राष्ट्रिय बहसमा परिणत भयो र अन्तत यही विवादको बीचमा आपूर्ति मन्त्रालयको नेतृत्व परिवर्तन भएको छ। एलपी ग्यासको आपूर्ति समस्या पछिल्ला केही दिनमा मात्र शुरू भएको होइन। थप सामग्री छ सहकर्मी सुनिता पोखरेल।
1: पश्चिम एसियामा उत्पन्न तनाव, अन्तर्राष्ट्रिय बजार तथा ढुवानी मार्गमा आएको असर र भारतबाट हुने आपूर्तिमा देखिएका विभिन्न समस्याका कारण गत वर्षदेखि नै नेपालमा ग्यास आपूर्तिमा
2: होइन के हो, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
4: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: लसो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा।

0: हुजुरिमी डिम फिटिङ सेङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम डिम सम्म न बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ्नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यान आकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल एकसाथ अघि बढ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
3: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्रसंघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति IGSC को बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
4: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी IGSC को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
3: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1,377 जनाको मृत्यु भएको छ। 5,130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
5: अहिलेसम्मको 6 अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। आएको एकछिन हालेर डिटेल त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1,377 स्टक चाहिँ फेला परेको छ। त्यसमा 5,000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि DNA टेस्टबाट पहिचान भएपछि मात्रै हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एक्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारू भएको छ। अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
3: विनाशकारी बाढ़ी प्रसादको पुननिर्माणका लागि सरकारले 7 खर्ब 23 अर्ब 31,52,00,000 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा:
6: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ पूरा भयो र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम हरूको। त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुझे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
3: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा:
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न स्रोत साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
3: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश र गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
8: अहिले चाहिँ हाम्रो साउन 1 गतेदेखिबाट सुरु भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70 जना भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब चाबीको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ सञ्चालन छ 2072 सालबाट चाहिँ सञ्चालनमा हो चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू जन्म हुने बित्तिकै त्यो कामकाजहरूमा चाहिँ खाद्यान्नको अभाव हुने भएको कारणले गर्दा चाहिँ सरकारले चाहिँ यो पोलिसी चाहिँ ल्याएको हो।
3: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अघाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी
9: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलाउन रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेकुसीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
3: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सगरमाथा स्मिया सर्सलाई 3-1 सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
2: बाढ़ी प्रभावित बालबालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
10: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाए पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
2: स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
10: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन
2: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
16: साझा खबरमा अब मिलिजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
10: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढाइको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढिरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रहसँग सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
16: वहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाढ़ीमा तपाईँको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ बेत्रावतीकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट स्वारा डाँडामा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनुभएकी सीता थापा मगर
17: सबै आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदी बहिनी अब सबै मिलेर बसेका छौँ। अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एकअर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। तसार मजार गरेर पनि के गर्ने त, अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब घुमिसक्यो भने अब के को लागि चाहिँ त्यो तसार मसार गर्ने होइन? अब गरेर नि के हुने हो र यो बेलामै नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा घुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो। हामीसँग त केही छैन, जम्मा यही एउटा यही लुगा लगाएर म खासै भागेका थिएँ। चप्पल पनि अरूकै हो, यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेका थियौँ। जम्मा एउटा एक सेट लुगा मात्रै मेरो चाहिँ दुईवटा बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत 7 रोपनी थियो, 7 रोपनी खेत पनि त्यही बाढीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो। यहाँबाट अन्त जाने ठाउँै छैन, अनि त्यही बाध्यताले पनि हामी बसिरहेछौँ।
16: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका
18: व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
2: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौं। विशेषतः धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
21: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-500 घरहरू प्रभावित छन्। घर पुरिया छन्, त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 4-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
22: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
21: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
22: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
21: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चाबच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
22: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
21: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
22: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
21: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो पनि। अहिलेसम्म पनि त्यो निरन्तरता छ, धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि
18: जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौं. नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद.
22: तपाईँकै पार्टीको सरकार थियो होइन नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ. अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
18: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन. अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ. उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ. उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन. एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
22: बोल्ने
18: कुराहरू त्यहाँ बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन.
22: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसकस आउने त तपाईँलाई हो नि त जनताले, होइन जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
18: होइन जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ. जस्तो अहिले चाहिँ अब यो कृष्णवीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ. काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ. त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनुपर्छ पूरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनुपर्छ. त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ. अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ यातायात प्रणालीबाट, धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ. त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो. त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ. त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ.
22: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
18: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो. होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ. अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी उवारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू उवारी छन्, तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो. आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ.
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो. मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ. प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो. मन्त्री परिषद बैठकबाट प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिइएको छ. रसुवाको भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने देखिएको छ. पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्. अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ. सप्तरीको एउटा अस्पताल परिसर बाहिरै छुटकेरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग गरिएको छ. र नेपाल ईएससीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भयो. ओमान सेमी फाइनलमा पराजित भएको छ अनि अन्नपूर्ण एनभीएलको फाइनलमा प्रवेश गरेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक
4: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो.

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
9: 98-61-97-65-47।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98 18 32 74 73, 98 61 75 49 88, 98 61 75 49 88।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97 41 01 34 429।
9: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: बुढा आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी
4: विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज

0: जो उद्धार प्रयास बारे सैनिक प्रवक्ता भन्छन्।
1: पहिलो मुखसम्म इक्विपमेन्ट जानको लागि 35 मिटर जतिको दूरी टाङ्गिएको अवस्था छ।
0: अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृहयुद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देब जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देब जलमार्ग भएर इन्धन आपूर्ति हुने बारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजपक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिष्ट की श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई सन् 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढ़ीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
3: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढ़ी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग त्यति प्राप्त छैन। हामीले विभिन्न स्रोतबाट जुटाउनु पर्ने हुन्छ, विकास सहायतासँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ, आउन त अब बिस्तारै त्यो प्लस हुँदै जान्छ।
0: दुई चरणमा पुननिर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनः निर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड़ लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुनः निर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन् विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
3: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ, प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनल्ली भन्न सक्छौँ। तर करिब करिब टेन्टेटिभ त्यति त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिएको छ। यो यसमा केही वास्तवमा पछि पिडिआई गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ।
0: बाढीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
1: हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुला भाग छ त्यो ज्यादा नै कमी भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठुलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झारन्न सक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याकु बेसीबाट उत्तर टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी ताकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटरसम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
0: भनेको ठुलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
1: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
0: जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
1: करिब 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद आयोजनाहरूबाट
1: विशेष गरी यो जुन 3A हामीले दुईजनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लाङटाङ र रसागढी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लागू नुवाकोट हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल।
4: अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिदिए हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हामीले त्यो पनि भनिराखेका छौँ है, म 9 नम्बर कार्यालय नै हो, मेरो घर नजिकै पर्छ, त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाहरू चाहिँ लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ। पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है।
0: बाढ़ी पछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे राम शरण खाती।
5: अलिक केही राहत भएको छ. बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, क्लिन घरको व्यवस्था छ, झल्याउनुको चाँडै नै बन्दैछ. रोडहरू अहिले पनि बनिसकेको छैन, अब अझ कयौं समय लाग्छ बन्नलाई. मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ, होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स, त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ. अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ. अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जताछुटै भएर यो भाइरल ज्वरो रुवाखोकीहरू अलि तीव्र नै छ.
0: नुवाकोटका बासिन्दाको त्यो पीडापछि लागौं रसुवा झाका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यसँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए.
6: रसपाको मेजर चाहिँ कुरा के भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका, यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नो खाकपालमा बसेर के गरेर आफ्नो परिवार जनसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नु भएको थियो. हाइड्रो पावर त्यही थियो. टुरिज्मको विषय धेरै जस्तो अब मानसोगर जाने बाटो त्यहाँ भएर होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाले. त्यसपछि लाङकाङ जाने पनि त्यहीँबाट भइहाले. अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले. त्यसले गर्दा रसुवाको कमसे कम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था, मिसिङ भइरहेको अवस्था. रसुवालाई यो बाढीले चाहिँ कमसे कम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ. भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो, र सरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु.
7: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग, त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
6: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1800 छ भने स्थानीय साथीहरू सूचकको निवेदनको आधार हो. कस्तो भएको छ भने तपाईँको कोसेकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ, त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन. को यता मुख गरे को यता मुख गरे भने दोगिरह हुन्छन्. अहिलेसम्मको 1849 छ, त्यसमा 10 चाहिँ सनासत भएको छ. यो त रसपाको मात्र नेट कुरा गर्दैछु. बाहिर विभिन्न नागरिकहरू, विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित जातमा मिसिङ भएको नै 4000+. हाम्रो रिसेन्ट डेटा लास्टमा पाएको, हामीलाई सूचना पाएको, निवेदन आएको, सबै मिसिङ भएको चाहिँ 4006 छ. र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसेकुण्डा जान हिँडेको मान्छे, मान्छेवर जान हिँडेका मान्छे, नाका जान हिँड्ने मान्छे, कतिले वासवर्ड गरेर लिएर गयो त्यो त इमेजिन गर्न सकिन. प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ. त्यहाँ कतिपय कुराहरू चाहिँ कसो स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइनोरिटली हेर्ने कुरा न साथीहरू बिस्तारै पङ्गिँदै हुन्छ. अब हाम्रो विविध जो जो जे जे धर्म लिए भए पनि अब रिचुअल कुराहरू गर्नुको अलिक कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो.
7: सबै परिवारै बेपत्ता भयो, सम्पर्क विहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने, यो धेरै अझै पनि प्रश्न तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला, किनकि जनप्रतिनिधिहरू पनि अब यो यस्ता पीडामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि.
6: रसम्म 5 गाउँपालिका मात्रै, 2 गाउँपालिकाको कार्यालय नै छैन. कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ. जति प्रशासन देशकुल गर्ने र तथ्याङ्कहरू लिनेपट्टि लागिरहेको छ.
0: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप विशालसँग कुरा गर्दै. अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्. अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो. यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ. त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.